आज मिति 2083 साल भाद्र महिनाको 28 गते आइतबार इस्वी सम्वत् सेप्टेम्बर 13 तारिक सन् 2026 श्री साके 1948 नेपाल सम्वत् 1846 रौद्र नामको सम्वत् सरह सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्र पद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्र पद शुक्ल पक्षको द्वितीय तिथि बिहानमा 7:19 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा हस्ता दिनमा 2:30 त्यसपछि स्वाति नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुक्ल 25:49 पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ। करोडमा तैतिला अहरात्र रहनेछ। आनन्दादि योगमा आज मानस योग रहनेछ। सूर्य सिंह राशिमा चन्द्रमा कन्या राशिमा रहनेछन्। आजको दिनमान 30:53 पला अर्थात 12:23 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विद्यमा रहे बिहानमा 5:48 रुद्र मुहूर्तमा हुनेछ भने सूर्य साँझमा ठिक 6:09 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 7:43 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 7:18 रहेको छ। आज तीजको दर खाने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि निमित्तहरूको लागि आज चन्द्रमाको प्रभावले साझेदारीका काममा नयाँ गति आउनेछ। व्यापारिक भेटघाटबाट फाइदा उठाउन सक्नुहुनेछ। जीवन साथीको साथले महत्वपूर्ण काम सहज बन्नेछ। सामाजिक दायरामा नयाँ सम्बन्ध जोडिन सक्नेछ। रोकिएको रकम हात लाग्ने सम्भावना रहनेछ। यात्राको क्रममा लाभदायक सम्पर्क बन्न सक्नेछ। अरूको सुझाव सुनेर अघि बढ्दा निर्णय अझ प्रभावकारी बन्नेछ। तुलसीदास जयन्तीमा राम भक्तिको साधना गर्दा तपाईँको आत्मबल बढ्नेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि निमित्तका लागि आज गोप्य विषयमा चनाखो हुनुपर्ने दिन रहेको छ। अचानक आउन सक्ने आर्थिक भारले योजना प्रभावित पार्न सक्छ। कार्यालयमा कामको चाप बढ्नेछ। सहकर्मीको व्यवहारलाई लिएर असन्तुष्टि पैदा हुन सक्छ। स्वास्थ्यमा थकान महसुस हुनेछ। विश्राम गर्नु उचित हुनेछ। कागजी काममा हताशेर गर्नु अघि विवरण राम्रोसँग चेक जाँच गर्नुहोला। अन्जान व्यक्तिको आश्वासनमा भर नपर्नुहोला। ध्यान तथा आध्यात्मिक चिन्तनले मनलाई स्थिर बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आज भाग्यको बलियो साथ मिल्ने दिन रहेको छ। उच्च शिक्षा सम्बन्धी परास्य सकारात्मक दिशा लिनेछ। गुरु तथा ज्येष्ठ व्यक्तिबाट उपयोगी सल्लाह प्राप्त हुनेछ। टाढाबाट आएको समाचारले उत्साह जगाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ ठाउँको भ्रमणले ज्ञान र अनुभव बढाउनेछ। कानूनी तथा प्रशासनिक प्रक्रियामा प्रगति हुनेछ। सूचना तथा ज्ञानसँग जोडिएका काममा विशेष उपलब्धि हासिल हुनेछ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज कार्यक्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। जिम्मेवारी बढे पनि त्यसलाई कुशलतापूर्वक सम्हाल्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न तपाईँ सफल हुनुहुनेछ। व्यवसायमा नयाँ योजना अघि सार्न सकिनेछ। प्रतिष्ठासँग सम्बन्धित विषयमा सकारात्मक समाचार आउनेछ। आय बढाउने बाटो पहिल्याउन सकिनेछ। समयको सही उपयोग गरेमा अपेक्षा भन्दा राम्रो उपलब्धि हासिल हुनेछ। सहकर्मी बीच समन्वय कायम राख्न आवश्यक रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज आमदानीसँग जोडिएका प्रयासमा सफलता मिल्नेछ। पुराना मित्र अथवा चिन्जानका व्यक्तिबाट फाइदाजनक प्रस्ताव आउनेछ। व्यापारमा ग्राहकको आकर्षण बढ्नेछ। रोकिएका आर्थिक कामले गति लिनेछ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार हुनेछ। परिवारका सदस्यबाट राम्रो समाचार सुन्न पाउनुहुनेछ। नयाँ योजनामा लगानी गर्ने सोच बन्नेछ। जोखिम लिनुभन्दा उपलब्ध स्रोतको उचित परिचालन गर्दा निकै

0: प्रेरणा मिल्ने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिका लागि आज धन सम्बन्धी विषयमा सकारात्मक संकेत देखिनेछ। आमदानीको नयाँ माध्यम खोज्ने प्रयास सफल हुनेछ। परिवारको आवश्यकता पूरा गर्न सकिनेछ। बोली मार्फत अरूलाई प्रभावित पार्ने क्षमता बढ्नेछ। पुरानो भुक्तानी प्राप्त हुने सम्भावना रहनेछ। मूल्यवान वस्तु खरिद गर्ने योजना बन्नेछ। आर्थिक कारोबारमा पारदर्शिता कायम राख्नुहोला। आफन्तसँगको आत्मीयताले मानसिक खुशी प्रदान गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज साहसपूर्वक अघि बढ्दा नयाँ उपलब्धि प्राप्त हुनेछ। संचार माध्यम, लेखन अथवा बोल्ने काममा सफलता मिल्नेछ। भाइ बहिनीबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। छोटो दूरीको भ्रमण फलदायी बन्नेछ। व्यावसायिक सम्पर्क विस्तार हुनेछन्। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धामा अरूभन्दा अगाडि बढ्न सक्नुहुनेछ। मेहनतसँगै नयाँ प्रविधि तथा ज्ञान प्रयोग गर्दा परिणाम अझ प्रभावकारी बनाउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज घर परिवारसँग सम्बन्धित विषयमा ध्यान बढी केन्द्रित हुनेछ। घरको वातावरण सुधार गर्न केही नयाँ योजना बनाउन सक्नुहुनेछ। मातृपक्षबाट सहयोग तथा शुभ समाचार प्राप्त हुनेछ। जग्गा अथवा सम्पत्तिको विषयमा सकारात्मक छलफल हुनेछ। लामो समयदेखि मनमा रहेको पारिवारिक चिन्ता घट्नेछ। कामको व्यस्तता बीचमा नजिकका व्यक्तिलाई समय दिनुहोला। वैराशी उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आवश्यक छ। पारिवारिक एकताले तपाईँको मनोबल बलियो बनाउने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिको लागि आज बौद्धिक तथा सृजनात्मक क्षमता राम्रोसँग उपयोग गर्न सक्नुहुनेछ। विद्यार्थीले अध्ययनमा उल्लेखनीय प्रगति गर्दछन्। सन्तानको उपलब्धिले खुशी बढाउनेछ। प्रेम सम्बन्धमा नयाँ समझदारी कायम रहनेछ। कलात्मक काममा लागेका व्यक्तिले प्रशंसा पाउने सम्भावना पनि रहेको छ। मनोरञ्जनका क्रममा खर्च बढ्न सक्छ। सट्टेबाजी अथवा हतारमा गरिने लगानीबाट टाढा रहँदा निकै राम्रो हुनेछ। आफ्नो नयाँ विचारलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सकिए राम्रो परिणाम प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ। विरोधीका योजनाले तपाईँलाई खासै असर पार्न सक्ने छैन। कार्यालयका अधुरा काम सम्पन्न गर्न ऊर्जा प्राप्त हुनेछ। ऋण तथा पुरानो लेनदेन मिलाउन वातावरण उपयुक्त रहेको छ। स्वास्थ्यमा सुधारको अनुभूति हुनेछ। खानपानमा नियमितता कायम राख्दा शरीरमा स्फूर्ति बढ्नेछ। कामको बोझलाई प्राथमिकता अनुसार विभाजन गर्न आवश्यक छ। अनुशासन र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै लागू आजको साहित्य यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सीमा राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ मेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ मेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ अधि बेला बिहानमा 5:46 7:20 उदय बेला रहनेछ। बिहानमा 7:20 8:53 चर बेला रहनेछ। बिहानमा 8:53 10:27 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:27 मध्याहमा 12:00 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले जो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 दिनमा 1:34 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:34 3:07 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 3:07 4:40 रोग बेला रहनेछ भने दिनमा 4:40 साँझमा 6:14 समय फेरि उद्वेग बेला रहनेछ। शुभ लाभी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:14 7:41 चर बेला रहनेछ। साँझमा 7:41 9:07 लाभ बेला रहनेछ। राति 9:07 10:34 अमृत बेला रहनेछ। राति 10:34 12:00 काल बेला रहनेछ। राति 12:00 1:27 शुभ बेला रहनेछ। राति 1:27 2:54 रोग बेला रहनेछ। राति 2:54 4:20 उद्वेग बेला रहनेछ भने राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि चर बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिम आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय दिनमा 4:30 साँझमा 6:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि

0: भेट हुनेछ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
1: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
2: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा हाम्रा सेवाहरू। उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
2: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
9: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
10: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
12: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
13: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजे खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। नेपाली नारीको महान पर्व हरितालिका तीज शुरू, आज दर्खाइँदै रेवान पोखरा कलेजमा वसन्त गौचन निर्वाचित, पोखराका मेयर दन्दराज आचार्यलाई धम्की आएको गुनासो। पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। कांग्रेसको पूर्णबहादुर खड्का निकट नेताहरूमा अधिवेशनमा सहभागी हुने, बाढ़ीले क्षतिग्रस्त सड़क पुल पुनर्स्थानका लागि 73 अर्बको चुनौती। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको जोड़। र युएलाई हराउँदै नेपाली एसिसी प्रिमियर कपको च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने। नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाइँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै 4 दिनसम्म मनाइने तीज पर्वको औपचारिक शुरूआत भएको छ। विशेष गरी माइती तथा दाजुभाइले छोरी चेली तथा दिदी बहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। भोलिपल्ट अर्थात भाद्र शुक्ल द्वितीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्व तयारी स्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात अडिलो र मिठो परिकार दरका रूपमा खाने गरिन्छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर तोय राज नेपाल बताउनुहुन्छ। शास्त्रीय मान्यता अनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान रहेको छ। तीजलाई महिलाहरूले वर्षभरिको दुःख पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेको वेदनालाई माइतीमा आएर दिदी बहिनीसँग छाटछाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ। विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारसँगै भारतका विभिन्न क्षेत्रमा समेत मनाउन थालिएको छ। संस्कृतिमा तडक भडक र वृद्धि चिन्ता पछिल्लो वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडक भट्ट र उत्सृङ्खलताप्रति भने संस्कृतविद तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। समाजशास्त्री कीर्ति कुमार राईका अनुसार महिना दिन अघि नै दर खाने, महँगा कर गर्न तथा पोषक प्रदर्शन गर्ने तथा तामसी खाद्य पदार्थ प्रयोग गर्ने प्रविधिले मौलिक संस्कृतिलाई विकृतितर्फ धकेलेको छ। यस्ता गतिविधिले आर्थिक रूपमा विपन्न वर्ग खिन्न बनाउने भएकाले विकृति रोकिनुपर्ने विज्ञहरूले बताएका छन्। नेपाल संस्कृति विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार तृतीयाका दिन निराहार व्रत बस्नकै लागि तृतीयाका बेलुकी दरखाने शास्त्री विधान तोकिएको हो। समाजमा विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालयहरू नै महिनौ अघिदेखि तामझाम सहितका कार्यक्रममा संलग्न हुने उचित नभएको उनको भनाइ छ। आइतबार दर खाएपछि शुरू हुने यो पर्व ऋषि पञ्चमीका दिनसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत बसिन्छ भने चौथो दिन गणेश पूजा गरिन्छ। यस वर्ष भदौ 30 गते मंगलबार बिहान गणेश चौथी र सोही दिन मध्याह कालमा स्नान गरी अर्ध अरूण धोती सहित सप्त ऋषिको पूजा आजा गरेर ऋषि पञ्चमी पर्व मनाउने समितिद्वारा स्वीकृति पात्रमा उल्लेख छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गौरीघाटमा कठोर तपस्या गरेको थिइन्। तर पिता हिमालयले उनको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिए। खोजेपछि साथीहरूले पार्वतीलाई हरण गरेर लुकाएर कसैले नदेख्ने ठाउँमा पुर्याएका थिए। सोही स्थानमा पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ। साथीहरूलाई द्वारा हरण गरिएकी हुनाले यस व्रतको नाम हरितालिका भनिएको धर्मशास्त्रीहरूको मान्यता छ। तीजका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। तीजको शुरूआतसँगै नेपाली समाजमा चाडपर्वको उल्लासमय वातावरण छाएको छ र यस लगत्तै बडा दशैं तथा तिहार जस्ता ठूला पर्वहरू शुरू हुने गर्दछन्। तर यस वर्षभरि रसुवा भोटेकुसी बारीका कारण धेरै भन्दा धेरै तीजका कार्यक्रमहरू र भड्किलोपनहरू घटेको महसुस भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराको 32 वार्षिक साधारण सभा तथा 17 अधिवेशनबाट वसन्त गौतमको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। शनिबार सम्पन्न अधिवेशनबाट गौतमको अध्यक्षमा 2 वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत चौबहादुर गुरूङले जानकारी दिनुभयो। नवनिर्वाचित कार्य समितिको निर्वा वर्तमान अध्यक्षमा विश्वराज पौडेल,
प्रथम उपाध्यमा विकास भट्टराई, द्वितीय उपाध्यमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेर्चन, सचिवमा रोशन जङ्कार्की, कोषाध्यक्षमा सुरेश नेपाल र सपाल थापा चयन हुनुभएको छ। त्यसै गरी कार्य समिति सदस्यमा वैभव पौडेल, विश्वराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त नेपाल निर्वाचित हुनुभएको छ। यता नवनिर्वाचित अध्यक्षमा स्वतन्त्र गौतम, पोखराका पर्यटन तथा अतिथि क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको व्यवसायी हुनुहुन्छ। सामान्य कामदारका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका गौतमले आफ्नो मेहनत, निरन्तरता र दूरदर्शी सोचका कारण सफल पर्यटन व्यवसायका रूपमा पहिचान बनाउनु भएको छ। पर्यटन क्षेत्रमा करिब 40 वर्षको अनुभव हासिल गर्नुभएका उहाँ 3 दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्छ। गौतमको सक्रियता तथा लगानीमा पोखराको लेकसाइडमा विभिन्न प्रतिष्ठान पर्यटन, प्रतिष्ठित पर्यटन तथा आतिथ्य व्यवसाय सञ्चालनमा छन्। उहाँ चार तारे बुटिक रेस्टुरेन्टका रिसोर्टका रूपमा परिचित ट्याम्पल ट्री रिसोर्ट तथा स्पाका अध्यक्ष हुनुहुन्छ। त्यस्तै इटालियन परिकारका लागि परिचित क्याफे कन्सर्टो र मेडिटेरियन तथा अन्तर्राष्ट्रिय स्वादका परिकारका लागि परिचित मेड 5 रेस्टुरेन्ट तथा उहाँको व्यावसायिक यात्राका महत्वपूर्ण प्रतिष्ठित प्रतिष्ठान हुन्। शून्यबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरी पर्यटन, आतिथ्य सत्कार र गुणस्तरीय सेवाको विकासमा लामो समयदेखि योगदान दिँदै आउनुभएका गौतम पोखरेली पर्यटन औद्योगिकका अनुभवी तथा प्रेरणादायी व्यवसायको रूपमा परिचित हुनुहुन्छ। यता उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनलाल आचार्यले फेवताल संरक्षणमा स्थानीयवासीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। फेवताल क्षेत्रमा जथाभावी बियर बिक्री गर्दा स्थानीय व्यवसायहरूले त्यसको विरोध नगरेको उल्लेख गर्दै मेयर आचार्यले महानगरपालिकाले त्यस्ता गतिविधि हटाउन खोज्दा उल्टे धम्की आउने गरेको बताउनुभयो। पोखराका केही प्रतिष्ठित व्यवसायीले समेत ढल निकास फेवतालमा मिसाउने गरेको उहाँको आरोप थियो। उहाँले पोखराको पर्यटन विकाससँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता आउनुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले चालू आर्थिक वर्षमा बोर्डले पर्यटन प्रबन्धनमा बढ़ी केन्द्रित भएर काम गरिरहेको बताउनुभयो। भौतिक पूर्वाधार विकासमा भने तुलनात्मक रूपमा कम प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले पोखरामा पर्यटकको शान्ति तथा सुरक्षाका लागि प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिज्ञा व्यक्त गर्नुभयो। पोखरा पर्यटन परिषदका अध्यक्ष हरिबहादुर भुजेलले कृष्णवीर पहिरोका कारण पोखरामा पर्यटन क्षेत्रमा ठूलो असर परेको बताउनुभयो। कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सरकारी निकाय, पर्यटन क्षेत्र, व्यवसाय तथा संघ संस्थाको प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। त्यसै अवसरमा नागरिक समाज कास्कीका संस्थापक संयोजक अधिकार कर्मी एवं वातावरण संरक्षण कर्मी रामबहादुर पौडेल सम्मानित हुनुभएको छ। त्यसै गरी जमुना वर्षा शर्मा सम्मानित हुनुभएको छ। उहाँ नेपाल पत्रकार महासंघ नेकपाको हाल महासचिव हुनुहुन्छ। उहाँहरूलाई मेयर आचार्य सहित पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, गोपी बहादुर भट्टराई, नरेश भट्टराई, सूर्यबहादुर भुजेल लगायतले सम्मान गर्नुभएको हो। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँचिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म संचालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुरुनी सड़क योजना पश्चिम खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँचिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणका काम अघि सारिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। दशको भोटेकोस्थित त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँचिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्न नै गरी सड़क आयोजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। पोखराको लेक साइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका 29 भण्डारी घरबै हाल पोखरा 5 मालेपाटन स्थित विद्युत वितरण केन्द्रमा झेलादारीमा काम गर्दै आएका 34 वर्ष सन्तोष खेसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पोखरा छ लेक साइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा केसीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलबाट खसेर घाइते भएका थिए। घाइते केसीलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रो सिटी अस्पताल लगिएको थियो। केसीलाई चिकित्सकले मृत घोषणा गरेको थियो। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि नेपाल चीन उत्तरी कोरोना नाकाबाट चिनिया मालवस्तु पैछारी बढ़िरहेको छ। कोरोना नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैछारी गर्न भइरहेका सबै कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब 3 किलोमिटर सड़कमा पार्किङमा राखिएको छ। कोरोना नाका स्थित मुस्ताङ भन्सारले दैनिक 100 भन्दा बढ़ी कन्टेनरहरूको जाँच गरिरहेको छ। रसुवा र तातोपानी नाकाको विकल्पमा कोरोना नाका प्रयोग हुन थालेपछि कोरोना सड़कमा 24 घण्टा मालवाहक कन्टेनर गुड़िरहेका छनृ।

जुम्लाको गुठीचौर गाउँपालिका एक चौथाका सर्पसिंह महातारा 1216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जिल बिजुली आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुईजना भाइहरूको खोजीका लागि 11 दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिरहेका छन्। उनी भदौ 13 गते नुवाकोटको त्रिशुलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे, तर 11 दिनसम्म धुन्चे र माथिल्लो त्रिशुली एक जल विद्युत आयोजना कोरोपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अंगाद बुढाको कुनै पनि खबर प्राप्त नभएपछि महतारा निकै निराश छन्। 11 दिन रसुवा आसपासमा नै बसेर भाइहरूको खोजी जुटिरह्यो, तर कहीँ कतै पनि आफ्नो भाइहरूको बारेमा खबर पाउन सकेनौ। उनले भने आफन्तको न सास भेट्यो न तलास, यो पीड़ाले मन निकै भकानिरहेको छ। आफन्त महताराले जेल विद्युत आयोजनाको सुरुङ मार्गबाट चिनिया नागरिकको उद्धार भएपछि आफ्नो आफन्त पनि सकुशल फर्केलान् भन्ने आशा बढे पनि अहिले भने आफूमा निराशा छाएको बताए। सुरुङबाट चिनिया नागरिकको उद्धार भएपछि त हाम्रो भाइहरू पनि सकुशल भेटिएलान् भन्ने निकै आशावादी भएका थियौं। उनले भने अब भाइहरू बाँचेर आउने आशा पनि मरिसक्यो, अब घरमा परिवारलाई के भन्ने होला। उनी मात्र होइन, जुम्लाका पाता रासी गाउँपालिकाबाट काली बहादुर बोहरा पनि आफ्नो भतिज कुमार बोहराको खोजीका लागि रसु आसपास क्षेत्रमा धेरै दिनसम्म भौतारिरहे। हामी त भतिज कुमार पक्कै भेटिएलान् भनेर नै त्रिशुलीदेखि हिँडेर धुन्चेसम्म आइपुगेका थियौं। 11 दिनसम्म यहाँ वरपर खोजी गर्दा पनि नभेटिएपछि अमिलो मन लिएर फर्किन बाध्य छौं। उनले भने माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले अपेक्षाकृत ढंगले खोजी नगर्दा पनि आफन्तको न सास पायो न त लास नै। बाढ़ीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुग्नु भएका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि ए भदौ 25 गते नेपाली सेनाको हेलिकप्टर मार्फत त्रिशुली फर्किए। जुम्लाको पार्ता रासी गाउँपालिका का 49 र गुठी चौर गाउँपालिकाका 9 गरी 58 जना सम्पर्कविहीन भएका छन्। यी 58 जना माथिल्लो त्रिशुली जल विद्युत आयोजनाबाट सम्पर्कविहीन भएको बोहराले बताए। बेपत्ताका परिवारले कम्पनीको तर्फबाट सम्पर्कविहीन भइरहेका कामदारको खोजीमा प्रभावकारी ढंगमा काम हुन नसकेको गुनासो गरेका छन्। भोटेकोशी नदीमा यही भदौ 10 गते गएको बाढ़ीका कारण 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा कार्यरत 538 जना कर्मचारी तथा सम्पर्कविहीन अझै पनि छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार यो आयोजनाबाट 778 जना सकुशल उद्धार र 7 जनाको शव भेटिएको छ। इपानका अनुसार सम्पर्कविहीन हुनेमा 9 जना कोरियन नागरिक, 34 चिनिया नागरिक र 50 भारतीय नागरिक र बाँकी सबै नेपाली नागरिक छन्। सो आयोजनामा कुल 1433 जना कार्यरत रहेका थिए। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको प्रबन्धक कम्पनी नेपाल वाटर एनर्जी डेभलपमेन्ट कम्पनी प्रणाली हो। आयोजनाको मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकदार कम्पनी पावर चाइनाका 350 जना सम्पर्कविहीन रहेका छन्। त्यसै गरी हाइड्रो मेकानिकल र इलेक्ट्रिकल मेकानिकल सहायक ठेकेदार एन्ट्रीज हाइड्रोका 94 जना सम्पर्कविहीन रहेका छन्। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी पालिका 15, परामर्शदाता कम्पनी जेड कन्सल्टका 7, मुख्य निर्माण ठेकदार डुसानका तर्फबाट 56 जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेको पालले जनाएको छ। कम्पनीका अनुसार माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाबाट भने 878 जनाको उद्धार गरिएको छ। यो आयोजना रसुवा जिल्लाको आमा छोदिङ गाउँपालिका एक, हाकु क्षेत्र तथा उत्तर गया गाउँपालिका एकमा निर्माणधीन अवस्थामा रहेको थियो। यो आयोजना 2084 सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। कम्पनीका अनुसार बाढ़ीले आयोजनाको निर्माण सम्पन्न हुने लागेको बाँध लगायतका संरचना हेड ब्रेक्स र कार्यालय तथा आवास क्षेत्र पूर्ण रूपमा बगाएको छ। बाढ़ी आउनु अघि पूर्व सूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढ़ी तथा लेदो आयोजना स्थलमा प्रवेश गरेको कारण निर्माण स्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीले जनाएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा कृषि सेवा कार्यालय स्याङ्जाले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा आदिखोला गाउँपालिका स्थित पर्दन्न पनेरूको पिपासा बिक प्रथम भएकी छन्। बाल अधिकार हाम्रो आवाज हाम्रो भविष्य भन्ने नाराका साथ आयोजित प्रतियोगितामा गलाङ नगरपालिका स्थित राम नदी थाम संस्कृत गुरूकुलका सूरज रेग्मी द्वितीय, भिरकोट नगरपालिका स्थित दहौथुम माध्यमिक विद्यालयकी आयुष्मा ढुङ्गाना तृतीय र चापाकोट नगरपालिका स्थित वैडी माध्यमिक विद्यालयकी आरती बस्याल सान्त्वना भएकी छन्। विजय विद्यार्थीलाई प्रमुख अतिथि पुतली बजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख निराजन शर्मा र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले पुरस्कार तथा नगद प्रदान गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले बालबालिकामा रहेको प्रतिभा र क्षमता प्रस्फुटनका लागि यस्ता रचनात्मक कार्यक्रम प्रभावकारी हुने बताए। उनले बालबालिकाको हित र प्रतिभा विकासलाई
केन्द्रमा राखेर सञ्चालन गरिएको आ सार्वजनिक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड़ दिए। प्रतियोगिता मूल्यांकन समितिका संयोजक मिलन समीरका अनुसार प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमश 5, 4, 3 र 2000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई समेत प्रोत्साहन स्वरूप नगद प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका सदस्य हिमलाल पुरी, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, पत्रकार भवानी अधिकारी, मूल्याङ्कन समितिका संयोजक मिलन समीर तथा सदस्य पारिश्वर नेपालले बाल अधिकारको शुभकामना व्यक्त गर्दै बाल प्रतिभाको कदर र सम्मान गर्नुपर्ने धारणा राखेका छन्। एकीकृत सेवा कार्यालयका स्याङ्जाका प्रमुख निराजन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत पार्वती भट्टलाई स्वागत मन्तव्य र जिल्ला कलाल क्लब सञ्चालकीय अध्यक्ष सुजता पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। प्रतियोगितामा जिल्लाका 9 स्थानीय तहबाट 1-1 जना गरी 9 जना विद्यार्थी सहभागिता भएका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।

0: छैन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै न भनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोलबोलाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9851775694, 9191924.
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821277014।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462 89।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुल का पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615 35 651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। बाकी समाचार, जय नेपाल पार्टीका नेताहरूले देशको एकता, स्थिरता र समृद्धिका लागि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अपरिहार्य रहेको तर्क गरेका छन्। शनिबार आयोजित कार्यक्रममा उनीहरूले देशलाई स्थिरता र समुन्नतिको बाटोमा अघि बढ़ाउन संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र आवश्यक रहेको धारणा राखेका हुन्। सोही कार्यक्रममा जय नेपाल पार्टी निकट नेपाल युवा संगठनमा 90 जना युवा प्रवेश गरेका नेता सगुन सुन्दर लावतीले बताएका छन्। नेपाल युवा संगठनका सभापति निराजन बमले प्रदेश प्रदेशका युवालाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरेको बताए। कार्यक्रममा विकास कुमार यादव, अमन सिंह राजपूत, ज्ञानेन्द्र महतो, सौगात सिंह, सुशान्त सिंह राजपूत, विद्यासागर महतो, ओम प्रकाश कृष्णायव, लव कुमार यादव, रोशन कुमार मुख्यालय लगायत 90 जना युवा पार्टीमा प्रवेश गरेका छन्। सोही अवसरमा रमण कुमार यादवलाई नेपाल युवा संगठनको मध्य प्रदेश संयोजकको जिम्मेवारी दिएको छ। कार्यक्रममा जय नेपाल पार्टीका केन्द्रीय नेताहरू लाभती, प्रजावल बोहरा, फणिराज राजु, लोहनी समृद्ध राणा, चाहना चम्पा अधिकारी, राजा साहिब शाह, धनसुर शाही, पशुपति कठायत र रोशन राजपूतले सम्बोधन गरेका थिए। वक्ताहरूले जय नेपाल पार्टीले देशका 70 वटै जिल्लामा संगठन विस्तार गर्ने अभियान अघि बढ़ाएको जानकारी दिएका छन्। सिराहाको औराही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको बेला विवाद भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका मन्त्री पोखरेलले सम्बोधन गरिरहेका बेला विवाद सिर्जना भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभा सदस्य शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शिवजी यादवपछि ढिलो गरी पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै सुनासो गरेका थिए। महतोका अनुसार आफूले मात्र नभई कार्यक्रममा सहभागी शिक्षक तथा अन्य जनप्रतिनिधिले समेत बोल्ने अवसर र कार्यक्रम सञ्चालनको विषयमा असन्तुष्टि जनाएका थिए। तर मन्त्रीसँगै आएका केही व्यक्तिले यो नेताहरूले बोल्ने कार्यक्रम होइन भन्दै आफूहरूमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्। यो गुनासो मेरो मात्रै थिएन, त्यहाँ सहभागी शिक्षक र अन्य जनप्रतिनिधि साथीहरूको पनि थियो। महतोले भने तर मन्त्रीज्यूसँग आउनुभएका केही साथीहरूले अपमानजनक ढंगले चुप लगाए बढ़ाउन खोज्नुभयो। हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो? विवाद भइरहेकै बेला सहभागीहरू बसेको कुर्सीबाट भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका औराही गाउँपालिका सभापति सन्तोष यादवले मोबाइल फोन खोज्न लगाइएको विषयले पनि विवाद चर्किएको थियो। महत्वका अनुसार पृथ्वी मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भन्दै यादवको मोबाइल खोज्न लागेका थिए। त्यसपछि कार्यक्रम स्थलमा हल्ला भएको थियो। विवाद चर्किएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य छुट्याउँदै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थल छाडेका थिए। यता राष्ट्रपा सांसद शिव यादवले भने कार्यक्रममा भएको विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो नै रहेको आरोप लगाएका छन्। घटनाबारे दुवै पक्षले फरक फरक दावी गरे पनि छि पाठ्यक्रमका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रम विवादमा परिणत भएको हो। नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट एक समूह संस्थापक पक्षले आयोजना गर्ने 15 महाधिवेशनमा सहभागी हुनुभएको छ। यसअघि आफ्नो समूहका नेता खड्काले पार्टी एकताका लागि सारेको 8 बुझे शर्त सभापति गगन थापा मान्न तयार रहेको भन्दै सो समूह महाधिवेशनमा सहभागी हुन तयार रहेको बताए। हामीले संस्थापन पक्षसँग 8 बुझे माग राखेका थियौं, ती माग चुनदेवीबाट नै तय भएका थिए। उक्त समूहमा एक नेता श्याम घिमिरेले भने ती शर्त पूरा भएपछि हामी 15 महाधिवेशनमा सहभागी हुने भएका छौं। उक्त समूह महाधिवेशनमा सहभागी हुन तयार भएपछि संस्थापन पक्षले भोलि आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। उक्त बैठकबाट केन्द्रीय कार्य समितिमा केही सदस्य मनोनयन गर्ने सम्भावना छ। आफ्नो समूहले पटक पटक छलफल गरेर यो निष्कर्षमा पुगेको नेता घिमिरेले बताउनुभयो। हामीले सदस्यताको विषय उठाएका थियौं, जुन कुरा उहाँहरूले अस्ति नै सम्बोधन गरिसक्नु भएको छ। यस्तै निर्वाचन समितिका 111 जना केन्द्रीय सदस्यहरूलाई समेटेर लैजाने कुरा, कार्य सम्पादन समिति सहभागी गराउने कुरा, भारतीय संस्थादेखि निर्वाचनसँग समितिमा सहभागिताका कुरा सभापतिजीले सम्बोधन गर्छु भन्नेपछि हामी यो निष्कर्षमा पुग्यौं उहाँले भन्नुभएको छ। त्यही निष्कर्ष अनुसार शुक्रबार निवर्तमान समितिका 31 जना केन्द्रीय सदस्य तथा पदाधिकारीले साझा समाधान सार्वजनिक गरेका उहाँले बताउनुभयो। त्यसमा हस्ताक्षर रहेका अधिकांश नेता हामीसँग हुनुहुन्छ, अझै जिल्लातिर र बाहिर रहेका केही साथीहरू थपिनुहुन्छ। उहाँले भन्नुभयो खड्का समूहबाट महाधिवेशनमा सहभागी हुन जाने करिब 40 जना निवर्तन समितिका केन्द्रीय सदस्य रहने उनले दावी गरे, तर स्वयं खड्का भने संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी नहुने नेता गिरीले बताए। उनले भने उहाँले आफै अदालतमा मुद्दा हाल्नुभएकाले फैसला नआउँदै नैतिक रूपमा मिल्दैन भन्नुभएको छ। हामी उहाँसँग सल्लाहमै छौं। कांग्रेसले 15 महाधिवेशन अन्तर्गत असोज 3 गतेबाट वडा अधिवेशन शुरू गर्दैछ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रूपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुकी 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री जैविक प्रकोपबुद्धा कोषका विभिन्न 9 ब्याङ्कमा रहेका छन्। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 ब्याङ्कमा डलर खातामा पनि रकम जम्मा भइरहेका छन्। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै छन्। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदीबीच आज बेलुकी बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वका झण्डै आधा जनसंख्या र अमेरिकाभन्दा 3 गुणा ठूलो लोकतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रका यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएका छन्। भारतको अवस्थामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तार विशेष जोड़ दिएको छ। सम्मेलनका साइड लाइनमा प्रधानमन्त्री मोदीले इथोपिया र मलेसिया लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग श्रृंखलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्य राष्ट्रका अतिरिक्त 10,000 देशका नेताहरू पनि सहमत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कड़ा पारिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएसँगै सम्मेलनको सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्माण प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सको ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्माणको अधिकार केही विदेशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनमा ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी प्रधानमन्त्री भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मंचमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 ग्लावन झडपपछि पहिलो पटक भारत भ्रमणमा पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कड़ा पारिएको छ। अब खेलकुद समाचार। नेपाल एसएससी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसएससी प्रिमियर कप क्रिकेटको हिजो भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको छ। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। युएईका लागि राहुल चेपवारले अभिजित 100 रन बनाए, त्यस्तै साहेब खानले 52, तनिष सूरीले 42, कप्तान हरिप्रीत सिंह भाटियाले 33 र खैजुमा तानवीरले 15 रन बनाए। युएको छैटौं विकेटका लागि राहुल चोपार र साहेब खानबीच 87 रनको महत्वपूर्ण साझेदारी भएको थियो। बलिङतर्फ नेपालका करण केसीले 3 विकेट लिए, ललित नारायण राजवंशले 2 विकेट लिए, त्यस्तै दिपेन्द्र सिंहारी, रोहित कुमार पौडेल, गुलशन झा, वसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 374 रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक पार गरे, उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्को ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। यस्तै ईशानले पाण्डे 13, रोहित पौडेल 40, गुलशन झा 52 रन बनाए, दिपेन्द्र सिंहारीले 18, सन्दीप जोराले 7 र वसिर अहमदले अभिजित 15 रन बनाए। बलिङतर्फ युएका इब्राहिम अहमदले 4 विकेट लिए, खुजाई माविनले 2 तथा हैदर अलित र अदिब आसमानीले 1-1 विकेटले। अब एसिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति राष्ट्रहरूसँग हुनेछ। यता पहिलो संस्करणको एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीगको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हलमा शनिबार भएको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै उपाधि जितेको हो। अन्नपूर्ण पहिलो सेटमा 25-15, दोस्रो सेटमा 25-20 र तेस्रो सेटमा 25-18 विजयी भएको हो। अन्नपूर्णले 5 खेलमा 4 जित 1 हार सहित 12 अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो। प्लेअफमा कर्णालीले काठमाडौँ राइडर्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। लीगमा कर्णाली 11 अङ्क सहित दोस्रो स्थानमा रहँदै र काठमाडौँ 10 अङ्क सहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। केडिया ग्रुपको आयोजनामा भदौ 19 गतेदेखि पहिलो पटक भइरहेको एनबीएलमा 6 टोली सहभागी थिए। उपाधि विजेता अन्नपूर्ण नगद रू 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। एनबीएलको विजेता अन्नपूर्ण नेपाली भलिबल इतिहासमै सर्वाधिक नगद राशि पुरस्कार भएको प्राप्त गर्ने टोली बनेको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। अबको 3 दिन भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रको लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि मंगलबार बिहानसम्म रसुवा, भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चोर्खा, चितवन तथा आसपासका केही ठाउँमा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको छ। यी क्षेत्रमा 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा रसुवा, नुवाकोट, धादिङ र गोर्खा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नेपाली नारीको महान पर्व हरितालिका तीज शुरू, आज दर्खाइँदै यवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित, पोखराका मेयर धनराजा धम्किआएको गुनासो। पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। कांग्रेसको पूर्णबहादुर खड्का निकट नेताहरू महाधिवेशनमा सहभागी हुने, बाढ़ीले क्षतिग्रस्त सड़क र पुल पुनर्स्थानका लागि 73.5 अर्बको चुनौती। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बनाए। र युएईलाई हराउँदै नेपाल एससीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने। रेडियो सफलता तयार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसार बस्न सक्नुहुनेछ। हाम्रो संसार देख्नु अहिले 9 बजे खबर सङ्गाल आउँदैछ। हामी सफलताको पाइलामा के प्राइस सुन्न सक्नुहुन्छ।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0161455966, 0162529666
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्ट स्लो मोसनमा मलाई स्यालेरी दिएर राखे।
8: बेला तलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155946, 9507325575।
10: यसपालिको तिजमा रातो साडी, सड्के तिलारी, कानमा झुम्का अनि गलामा गहना, अह म किन्दिन। यसपालिको तिजमा त म दिदी बहिनीहरूसँगै बसेर श्रद्धा र पूर्ण आस्थाका साथ मनाउनेछु। अनि तपाईँ नि?
11: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 MHz।
12: हेलो,
13: हजुर
12: सन्चै, कस्तो छ हजुरलाई?
13: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
12: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
13: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बिचमा।
14: फोन नम्बर 061-87-915।
12: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
8: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
12: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-35394।
15: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
16: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
16: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
17: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
18: पोखरा दुई बिन्दवासिनी बस पार्क
17: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
18: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
17: मोबाइल नम्बर 9846059581
18: 9166715475।
19: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: आफ्नो त ग्रेसिन लेखिदिन्छ होला नि।
1: यो त खालि बजुमलाई मात्र डिपेन्ड हुन्छ कि।
2: यो नान्सीले त केही पनि किन्दैन कि क्या हो। यसपालिको त्यसको लागि त मेरो लास्ट इयर किनेको ज्वेलरीहरू छोडेछ नि। त्यसको रमझमको लागि खर्च हुने पैसा मेरो फर्दर एजुकेसनको लागि सेभिङ गर्दैछु।
0: सो एक्स्ट्रा खर्च किन? ए साथै एक्स्ट्रा खर्च किन गर्नु नि? म पनि सेभिङ गर्छु। हो नि यार, अब म पनि सेभ गर्छु नि।
3: परिवर्तनको शुरूआत आफैबाट। सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: यसपालि तिजमा श्रीमतीलाई के किन्दिउ भनेर सोधे, उसको जवाफ के आयो तपाईँलाई थाहा छ?
3: बुढा, यसपालिको तिज त तडक भडक नगरिकन सबै भएर मनाउने हो। यसपालि त मलाई केही पनि पर्दैन, अनि यसपालि मात्रै हो र अब आउने हरेक तिजहरूमा मलाई केही पनि चाहिँदैन, बस तपाईँको माया अनि साथ भइपुग्छ।
2: श्रीमतीको यस्तो उत्तरले म त दङ्गै परे, अनि उनीलाई सोधे एक्कासी यस्तो परिवर्तन?
3: त्यस्तो के होइन, तिज भनेको त महिलाहरूको महान चाड जुन हामीले पूर्ण श्रद्धाको साथ मनाउने गर्छौ। तिज त आफ्नो परिवारको सुख शान्ति अनि श्रीमानको दीर्घायुको कामना गर्दै मनाउने पर्व हो। यस्तो माया अनि विश्वासलाई धनसँग तुलना गर्नु व्यर्थ लाग्यो, त्यसैले परिवर्तनको सुरुवात आफैबाट।
2: सुन्नुभयो त मेरो प्रिय श्रीमतीको कुरा, अब पालो तपाईँको।
4: परिवर्तनको सुरुवात आफैबाट, सार्वजनिक हितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 0161571430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनः स्थापना गर्छौ।
6: यी सबैका

0: परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275900।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: आना जाना इस संसार के अंदर जैसे लहर आती जाती रहती है, जैसे ये बादल आते जाते रहते हैं, जैसे ये सूरज सवेरे चढ़ता है और शाम को ढल जाता है, ये है तुम्हारी जिंदगी। पर ये जो दिन मिला है, ये जो जीवन रूपी दिन मिला है, ये जो सूरज चढ़ा है, क्या करोगे तुम इस दिन में, क्या करोगे तुम आज, क्योंकि ये है तुम्हारा आज।
1: Hear yourself, स्वयं को आवाज में सुन लो।
2: एक जन राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ। यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो, उनी पनि आएर बसे। त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको। राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिनेछु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाई आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज, त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो, त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। भने राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियोस्। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दै। कोही यस्तो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो सम्झाउने वाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो त्यो तेरो, यो मेरो त्यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैनन्। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ, तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ, मसँग पनि दुईवटा छन्, ससाना ती के बाट बनेका छन्? ती पनि तीनै चीजबाट बनेका छन् जसबाट म बनेको छु त्यो बनेको छ। तपाईलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईको? यदि यसलाई तपाईले बुझ्नुभयो तपाई भित्र के छ त तपाईको जिन्दगी बदलिनेछ। अहिले तपाई के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि के साबुन, यसले नुहाउनुहोस्। यसले तपाईको छाला, ग्यारेन्टी दिन्छु तपाईको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो, यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो त म त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस। यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा, पैसा, पैसा, पैसा, पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ फेरि उसले 100 को सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 को कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सन भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेन्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ। अघा किसी बसरको, आफ्नो मृत्युको बारेमा थाहा छैन, फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौ, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ 100 वर्ष बाँच। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाईँ र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने। कि हंसा निकल गया पिंजरे से खाली पड़ी रही तस्वीर, यो श्वास को के मूल्य छ तपाई बुझ्न सक्नुहुन्न? बुझ्नुहुन्छ अवश्य, तर त्यो दिन जुन दिन यो जानेछ। यस्तो किन हुन्छ थाहा छैन। घरमा श्रीमती छिन्, श्रीमतीसँग झगडा पनि गर्छन्, यो किन नगरेको, तैँले नुन धेरै हालिस, अब चियाले, अब यो गर, अब त्यो गर, अनि जुन दिन भागेर जान्छ ओहो कहाँ गई। भैँसीको साथमा पनि यही हुन्छ, जबसम्म घरमा छ कहाँ जान्छस्, यस्तो गर्छेस, त्यस्तो गर्छेस, अनि जुन दिन भाग्छ अरे राम मेरो भैँसी गयो। बच्चासँग पनि यस्तै हुन्छ, बदमास पढ्दैनस्, लेख्दैनस, बेवकुफ, यस्तो छस, त्यस्तो छस, जुन दिन भाग्छ मेरो छोरो बाबु कहाँ गयो, अरे मेरो दुनियाँ खराब भयो, म त कहीँको कहीँको भइन। किनकि शून्यताको लागि त सारा उमेर बाँकी छ। यदि यसै प्रकारले तपाईँ बाँच्न थाल्नुभयो हरेक दिन तपाईँको जिन्दगी बदलिनेछ र तपाईँको जीवनमा शान्ति नै शान्तिको सुखले भरिनेछ। त हजुर, शान्ति त सम्भव छ, यसकारण सम्भव छ किनकि यो पहिलादेखि नै तपाईँ भित्र छ। नलुकाउनुहोस्, बाहिर आउन दिनुहोस्, आफ्नो जीवनलाई सफल बनाउनुहोस् र आनन्द लिनुहोस् आफ्नो जीवनमा।

करम ढाला अंग बन काटत बारंबार अपने हाथों आप ही काटत है संसार। हमरो कर्म नहीं एक्स बंचरो बने को छ र त्यही चीज बाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौ? यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौ कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ? तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि। त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
10: आयो है मासु, ताजा ताजा मासु, दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 599।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98160 62 983, 98560 52 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
8: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
9: मेरी आमा
8: भयो नि, घर बनाउन लाखो कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
13: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
14: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
13: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मिडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 0161-452-966, 98460-0085-1, 98060-0045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
15: हरे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
16: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
17: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
16: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
13: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841-75-694, 9811-24-824। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-5843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको कारण अब ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सरजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारीलाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्दैछौ। त्यति बेला 30 को रौनकता छ। आज दर खाने दिन, तर पहिला अघिल्ला वर्षहरू जस्तो त्यति रमझम एकदमै खुशियाली यो वर्ष छैन, किनकि हामी यति बेला दुःखमा छौं। देश नै रसुवामा आएको बाढीका कारण धेरै ठाउँमा भएका कार्यक्रमहरू पनि स्थगित भएका छन्। अहिले हामीले हजुर रेडियोमा चाहिँ हामी केही सर्जकहरूलाई केही गायक गायिका ल्याएर यो 30 मा उहाँहरूले सृजना गर्नुभएका गीतहरू अथवा पुराना तिजे भाकाहरूलाई प्रस्तुत गर्ने गरिरहेका छौ। यसै सन्दर्भमा आज हामीसँग हुनुहुन्छ सर्जक हुनुहुन्छ, 3-4 वटा निकालिसक्नु भएको छ गीतहरू, त्यो हिसाबले गायिका पनि हुनुहुन्छ। केदारेश्वर वैदिक गुरूकुल वृद्धाश्रमका शिक्षिका हुनुहुन्छ गीता गौतम, उहाँसँगको कुराकानी लिएर आएका छौँ। उहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ त्यति बेला?
1: अहिले केही, अहिले यो वर्ष फेरि मेरो एउटा गीत पनि आएको छ।
0: हजुर,
1: गर्दै अब अलिअलि सिलगढी बढ्दैछन् र अब विद्यालयको
0: बाटो। हजुर, अहिले चाहिँ एकदमै धेरै समय राख्नुभएको छ होइन, त्यसपछि अर्को गर्दै।
1: हजुर, ठिकै छ। अब यो निकाल्ने प्रक्रिया चाहिँ मैले गत वर्षबाट सुरु गरेँ भने
0: हजुर
1: अहिलेसम्म आइपुग्दा 3 वटा मैले बजारमा ल्याइसकेँ।
0: हजुर,
1: पहिला मैले भजनबाटै सुरु गरेँ, त्यसपछि 2 वटा पहिला बोलबम सम्बन्धी तिजे भाकामा गत वर्ष लिएर आएकी थिएँ एउटा भजन, भेटेँ फेरि शिव भजन मैले शीर्ष स्थानी पालेर फेरि त्यो बजारमा आइसकेको छ। त्यसलाई मध्यनजर गरेर मैले बजारमा म र मेरो विद्यार्थी गणेश भण्डारीको स्वरमा मैले लिएर आएकी छु र अहिले फेरि ढल्की हो मेरो फेरि हजुर तिजे भाका र विगतका सङ्घर्षका कुराहरू लाई लिँदै अहिलेको नाच्न मिल्ने खालको पनि चाहिँदो रहेछ सबैलाई मनोरञ्जन। अब अवस्था अहिले यो अहिले अकस्मात नेपालीलाई दुःख परेको छ, त्यस्तो भने पहिल्यै नै मैले अगाडि नै मैले बजारमा ल्याएको अलिक पहिल्यै छायाङ्कन गरेको भएर अलिकति भ्युज पनि आयो र यसमा मैले त्यो वेदनाको कुराहरू उल्लेख गर्दै गर्दै र यसरी दिन काटिन्थ्यो पहिला गाह्रो थियो भन्दै गर्दाखेरि अनि टिकटक र फेसबुकलाई पनि अलि रमाइलो ल्याएको छ भन्ने कुरा पर्सनल मैले त्यसरी जोडेर सबैले
0: ढल्को उमेरको यसमा चाहिँ सुनाउन त
1: मैले सुरुबाटै गाएको

आफ्नै मनको सुख सन्तोष धेरै माथि हो, आफ्नै मनको सुख सन्तोष धेरै माथि हो, आफ्नै मनको सुख सन्तोष धेरै माथि हो, आफ्नै मनको सुख सन्तोष।

0: ठिक त घरमा सबै गर्छन् तर अझ बढी चाहिँ अब कुन शब्दले कसलाई सुन्छ भन्ने पनि हुँदो रहेछ. मैले पनि यो सिप बेच्नै छु भन्नु पर्यो.
1: हजुर,
0: हामीले पनि मन पर्यो ठिकठाक भने चाहिँ.

0: 내가 이내 있는 남자를 아시려나?
1: 아시겠지만 저희 섭도하러 가나오나? 아시겠지만 아빠는 조리해가.
2: अहिले अहिले मैले पनि यो टिकटक चलाउँथिनँ मैले गीत निकालेर चलाउनुपर्छ भन्ने मैले नि सिकेँ राम्रै पाटो पनि छ त्यहाँ धेरै साथीभाइहरू बिहान उठेर पनि भजनहरूमा हामी किचनमा काम गर्दै भान्सामा काम गर्दै पनि त्यहाँ भजनहरू अरू लाइभ चलाइराख्नु भएको हुन्छ र हामीलाई प्रस्तुतिहरू पनि राख्न पाइन्छ त्यहाँ जस्तो तबला बजाएर हार्मोनियम बजाएर त्यहाँ हाम्रो बिहान सार्दा अहिले पनि चलिरहेछ पनि जोडिन्छ त्यहाँ अहिले भजन बिहानै उठेर आमाहरूले पनि गाउनुहुन्छ त्यसै गरी हाम्रा दिदी बहिनीहरू जो जो एकछिन लाइफ चलाउनेलाई त अलि लामो समय उहाँ बस्नु पर्यो र त्यसमा चाहिँ जस्तो नाति नातिनाहरू विद्यालय जान्छन् त्यसपछि छोरा बुहारी आफ्नै धुनमा हुन्छन् त्यसरी मैले अरूहरू कोही कोही आमाहरू जोडिएको देख्दा खुसी लाग्छ भजनहरू श्लोकहरू भन्नुहुन्छ मैले यो टिकटक चलाउँथिनँ यो राम्रो होइन जस्तो लाग्थ्यो अहिले अहिले त्यहाँबाट पनि धेरै साथीहरू देश विदेशबाटै पनि जोडिनु भएको छ खुसी लाग्छ अहिले यो अनि यसैलाई यसरी यही कुरोको प्रसङ्ग ल्याएर मैले इन्टरनेटले ल्याएको छ प्रगतिको पाइलो यसैमा जोडेको यही गीतमा

अब लास्ट एउटा यसमा पनि राम्रै भनेछ यो उमेर. अब त्यसपछि उमेर पनि ढल्किँदै गयो, मेरो शीर्षक नै त्यही छ. अनि अब यस्तो दिन आयो, अब हिजो हामीले त्यस्ता दिनहरू काटियो, अब यस्ता दिन पनि आउने रहेछ. अब बच्चापन, अब बचपन पाएर आए कस्तो हुन्थ्यो होला, अब जन्मेर नहुने भन्ने चाहिँ धेरै सङ्घर्ष सुनिन्छ नि त, होइन? अब त यस्तो माल पहिला त धेरै सङ्घर्षशील आमाहरू, हिजोको सङ्घर्षबाट आएका आमाहरू अब यत्रो माल आउँदो रहेछ, अहिले यतिको सुख सुविधाहरू हुँदो रहेछ भन्नेलाई लिएर

0: उनी यी नेपालसँग जोडेर यही अहिलेको
1: हजुर हजुर
0: ठिकै राम्रै
1: राम्रो
0: महसुस गरेकी छु मैले.
1: हजुर हजुर थुप्रै छन् गीतहरू त.
0: गीतहरू छन् के अरे अब यो बजारमा ल्याउन चाहिँ यो धेरै पक्ष चाहिन्छ. यो आर्थिक पक्ष नै फेरि झ्याल झ्याल ल्याउन
1: चाहिन्छ.
0: तर पनि मैले क्रमश ल्याउने योजनामा छु र मलाई मेरो भिजुअलमा आएर मैले एकदम उच्च सम्मान व्यक्त गर्न चाहन्छु. मेरो जो दिदी बहिनीहरू यतिको टोलमा यसरी हाम्रा साथीहरूले साथीले यसरी गीत निकाल्दा छोरीले गीत निकाल्दा साथीले गीत निकाल्दाखेरि हामीले हातै मालो गरेर साथ दिन्छौँ भन्नेहरू दिदी बहिनीहरू धेरै हुनुहुन्छ. उहाँहरूलाई मैले एकदम यहीँबाट उच्च सम्मान व्यक्त गर्न चाहन्छु. साथ सपोर्ट दिएर तपाईँ अगाडि बढ्नुहोस् हामी पछाडिबाट हामी छौँ नि भन्ने मैले नाम भन्न चाहन्छु. धेरैजना हुनुहुन्छ उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु.
1: यही साथ सपोर्टले होला एकदमै
0: प्रेरणा पनि उहाँहरू मार्फत प्रेरणा घर परिवार सबै चाहियो. अब श्रीमानकै चाहियो अब आमाहरूको पनि उत्तिकै प्रेरणा छ. आमा पनि सृजनशील नै हुनुहुन्छ. उहाँले कविता सङ्ग्रह पनि निकाल्नु भएको छ र यो सृजनाका कुराहरू त्यसै गरी अब जे होस् भाइ बहिनी मामा माइजू सबै तर्फबाट साथी भाइ इष्टमित्र सम्पूर्ण दिदी बहिनी टोलवासी अर्को टोलवासी जे होस् हामी अब जताततै जोडिएका हुन्छौँ.

0: प्रति पहिला यो सङ्गीत सिक्ने भन्ने मेसो भएन त अब अलिअलि त गाउने लेख्ने अब फेसबुकमा पोस्टहरू त साहित्यिक पेजहरूमा पनि मैले पठाउने गर्थेँ मैले यो गर्दा गर्दै अब मुक्त अरूहरू कविताहरू पनि पठाउने गर्थेँ आज विशेष गरी यो लोकगीत भजनहरू पछि हामी यो विद्यालयमा पनि हाम्रो अब गुरुदेवले पनि यो हाम्रो उहाँले यस्तो म्युजिकलाई कतिपयले म्युजिकलाई मान्यता कमै दिएको मान्छु है मैले गुरुहरू गुरुदेवहरूले मैले चाहिँ उहाँले चाहिँ असाध्यै म्युजिक यो सङ्गीत चाहिँ चाहिन्छ भन्ने धारणा उहाँको छ कि हजुर विद्यार्थीहरूलाई पनि प्रोत्साहन गर्नुभएको छ अनि त्यसै गरी त्यो त्यो गर्दा गर्दै सङ्गीतको ज्ञान लिनको लागि म फेरि त्रिवेणी सङ्गीतालय नवराज गुरु त्यहाँको संस्थापक हुनुहुन्छ त्यहाँसम्म चाहिँ गएँ धेरै नै त अब लगातार पनि गएको छ नि यस्तै अब अलिक दिन सिक्दा सिक्दै हार्मोनियम घरमा छ प्रयास चाहिँ मिलेसम्म गर्छु कि अरे भ्याउँदाखेरि नत्र भने र त्यहाँ गएर पनि त्यहाँ कस्तो भने त्यहाँ कार्यक्रमहरू नि हुन्छ कि नव प्रतिभाहरू अब हाम्रो अब गीत पनि मैले उमेर ढल्केसी नै ल्याएको छु उमेर ढल्केसी नै सिक्न गएँ र पनि यो अलिक पहिले गएको भए अलिक धेरै नै अब ल्याइन्थ्यो होला जस्तो अलि बजाउन नि जानिन्थ्यो होला र पनि केही अब अलिअलि जे सिक्दै नै छु अब यो सिकाइ प्रक्रिया त कहिल्यै सकिँदैन के अरे र यसमा त्यहाँ रेकर्ड गर्ने के रहेछ अनि स्टुडियो नै नदेखेको मैले पहिला त्यो रेकर्डिङ प्रक्रिया केही पनि जिरो नलेज थियो मलाई त्यहाँ गइसकेपछि त्यसरी रेकर्डिङ गरेर त्यसपछि यसरी भिजुअल गर्ने भने त्यहाँबाट मैले अलिकति जानकारी पाएँ र दुवै गुरुदेवहरूप्रति पनि मैले सम्मान व्यक्त गर्न चाहन्छु प्रेरणा यता गुरुदेवले पनि चेतन चैतन्य गुरुदेवले पनि अब यो केही भजनहरूलाई होइन यस्तो कीर्तनहरू त्यो केदारेश्वरमा पनि विद्यार्थीहरूलाई प्रतिपदा अष्टमीमा त्यहाँ बेलुकामा चाहिँ हाम्रो त्यो कार्यक्रम भनौँ न हामीले ती विद्यार्थीहरूलाई राखेर गर्ने पनि चलन छ त्यसले पनि मलाई अब भजन लेख्न प्रोत्साहन त
1: लेखिरहनुहुन्छ
0: लेख्छु मैले लेख्छु र एउटा रेकर्ड पनि भइसकेको छ अर्को भजन गत त्यही जय जय भोलेको पछि त्यो ल्याइसकेपछि तिजे बाटाको त्यसभन्दा पछाडि एउटा रेकर्ड भएको एउटा मैले फेरि प्रस्तुत गर्छु यो चाहिँ भिजुअल आउने बाँकी छ त्यो भइसकेको छ यो चाहिँ मेरै लय शब्द हो फेरि यो लयहरू पनि सकेसम्म जुदाउन भन्दा नजुदाउनु बेस हो नि यो मेरो आफ्नै लय यो सङ्गीत लय गइसकेर विभिन्न त्यहाँ शनिबार पनि बिहान कार्यक्रम हुन्छ मङ्गलबार फेरि भक्ति सङ्गीतको साँझ कार्यक्रम हुन्छ त्यो कार्यक्रममा उपस्थित भएर प्रस्तुति राख्दाखेरि हामीले नयाँ नयाँ केही भाका निर्माण पनि गर्न सकिन्छ जस्तो मलाई लाग्यो है त्यहाँको त्यो किनभने त्यहाँको एउटा सङ्गत पनि होला होइन अब त्यहाँ साना दुई वर्षदेखि तीन चार वर्षदेखि कालेगाउँसम्म साना नानीहरू बाबुहरूले जस हाम्रो जो साठी पैँसठीसम्मका पनि सबै सिक्न आउनुहुन्छ र त्यसले गर्दा पनि यो भाका निर्माणको लागि त्यो निरन्तर सङ्गीतालय गएर त्यो कार्यक्रममा सहभागी भयो भने त्यो नयाँ भाका पनि आउने हो कि त्यो मेरो अनुभव है त्यो सस्तो अब ल यो मेरो यो भिजुअल चाहिँ मैले यो वेदान्तमा आधारित छ
1: हजुर
0: गुरुदेवले वेदान्त शिक्षा पनि प्रदान गर्नुहुन्छ र यो वेदान्तमा आधारित मेरो रेकर्डिङ भइसकेको छ मैले सायङ्कन सायङ्कनले बसी गर्नु पर्ला भनेर यो मनको पीडा व्यथा भने यो मन

0: केही कुराहरू ठिकै अभिनय सहितको ल्याउने पहिला चाहिँ त्यो थिएन, यसलाई चाहिँ फेरि मैले नयाँ रूपमा चाहिँ लिएर आएको थिएँ भने यो कृष्ण भजन चाहिँ अलिकति त्यो के नाच्ने टाइप खालको त्यो चाहिँ फेरि पछि त्यो विद्यार्थीलाई पनि नृत्य गराएर त्यो गरौँ कि भन्ने योजना पनि गरेकी छु। नृत्य त सबैमा मिल्छन् होइन, अब कसरी ल्याउने भन्ने कुरा दुर्गा भजनको पनि योजना छ। अब हेरौँ, अब त्यो लेखेर कपीमा राख्ने मात्रै हुने क्या, भजन हजुर भजन सङ्ग्रह निकाल्ने योजनामा छु। यो त कहिले हुन्छ अलिक पछि नै गरौँ पर्ला यो अब
1: हजुर। यो त भनौँ न गीत सङ्गीततर्फ लागेपछि त सोच विचार जति बेला नि
0: त्यही नै आउँछ, त्यो के पकाउँदैछ भान्छ भने त्यो केही अरू ध्यान जाँदैन कि कस्तो शब्द त्यो फेरि के कसले कसरी कस्तो शब्द चाहिँ भएछ कसरी होला भने त्यो ध्यान चाहिँ एकदमै जाँदो रहेछ भन्ने एकदम लाग्छ मलाई। त्यो कसैले गीत आयो भने अनि कसरी कस्तो शब्द कस्तो सङ्गीत कस्तो रहेछ भन्न लय कस्तो भन्न पनि शब्द कस्तो भन्ने चाहिँ हेर्न
2: हेर्न मन लाग्छ,
0: हजुर सुन्न मन लाग्छ। मैले प्राय कि चाहिँ मैले यो किचनमा पनि भान्सामा जहाँ हुन्छु त्यहाँ मेरो म्युजिक नै बजेको हुन्छ त्यो प्राय त्यो नै हुन्छ त्यो शब्द चाहिँ। अनि त्यसपछि त्यो म्युजिकले मान्छेलाई त्यो नकारात्मक प्रभावहरू जुन ऊर्जा हुन्छ नि नकारात्मक ऊर्जाहरूलाई चाहिँ त्यो बाहिर फालेर सकारात्मक ऊर्जा ल्याउँछ भन्ने पनि म चाहिँ एकदमै म आफैले पढेर पनि यो काहीँ केही अरू कुरा त्यही ध्यान जाँदैन
2: जाँदैन
0: त्यही कि राधे कृष्ण भयो भने पनि अब त्यस्तै भजनहरू त्यस्तै हुन्छ नि त त्यही सुनिरहन्छ त्यही लगायो र एउटा लगातार लगायो अनि त्यो एकदम एकदमै आनन्द त्यसैमा डुब्यो सिर्जना गर्यो धेरै होइन धेरै नै परिवर्तन भइदो रहेछ। मैले आफैले आफैलाई परिवर्तन गर्ने कि जस्तो लाग्यो एकदम बाहिरी कुराहरू पनि खासै गर्नु त्यति मलाई हजुर
1: हजुर। अब अलिकति पुराना तिजका भाका
0: हजुर पुराना तिजका भाकाहरू अब हाम्रो अब पहिला पहिलाको धेरै वेदनाकै गीतहरू वेदना त अहिले पनि वेदना त कति छन् कति छन् होइन अब एकपछि अर्को वेदनाहरू अब यो पहिला माइत जाने त्यसपछि त्यो हामीलाई खानपानमा पनि गाह्रो थियो नि त होइन आँटो पिठो खाएर हामी हुर्केका अनि यो माइत जाने दर खाने भन्ने
1: मिठो खाने
0: हजुर राम्रो लाने प्रसङ्गलाई लिएर पनि सुन्तले गोडाले मुनि हामी सानो सानो हुँदाखेरि

पहिला त फुलहरू पनि कहाँ थिए त नि होइन त कति त अब आधी त आधी खोलातिर हाम्रो तरेर भनौँ न धेरै चाहिँ हामी अब ढुङ्गा थियो अब कुरेर लाइन लाएर जानु पर्थ्यो हामी अब मामा घर जाँदा पनि अब जे होस् अब त्यो त्यही प्रसङ्ग अब लिएर यो निर्माण भएको होला जस्तो लाग्छ मलाई अब पहिला पहिलाको हामीले सुन्दै गरेका भागमा

भन्ने किने भए भन्ने हजुर अनि बाबाले किनिदिएको शिरफुला लाएर भन्ने अब यस्ता धेरै शिरफुलका चन्द्रमाको त्यति बेला नि गहनाको मूल्य मान्यता त अहिले पनि दिइन्छ के तर अब अहिले त पहिला जस्तो त्यो अलि बजारमा अलि यो सुन पनि मगिँदै गएको छ र गहनाहरू केही बिहाहरूमा केहीहरूमा बिहेहरूमा लगाए पनि अलिकति पहिला जति त अझ चाहिँ निरुत्साहित भएको छ कि यो लगाउन पनि जस्तो लाग्छ मैले पनि अहिलेसम्मको भिजुअलमा कुनै पनि मैले गहनाहरूलाई मान्यता दिएर गरेको छैन अहिलेसम्मको जुन जुन छ त्यो सामान्य नै गरौँ यो गहनाहरू नलगाउने भनेर मैले अब कसैको होला कसैको नहोला होइन त्यसले गर्दाखेरि यो सबै यो सामान यही प्रसङ्गलाई पनि मैले आफैले आफ्नै भाका त पुरानै हो अब यो सुन्दै आएको भाकालाई

era यो बजारमा लाउन पर्यो भने अब बजारिया गहना चाहिँ एउटा सौन्दर्य पनि हो नारीहरूको होइन, यसले चाहिँ मूल्य मान्यता पनि राख्छ र अहिले सुन्तै लाउनु पर्ने भन्ने छैन भन्ने पर्छ, यो मेरो आफ्नै शब्द हो।

0: यी गहनाहरू प्रत्येकलाई अब आउँथ्यो बजारीमा पनि बजारिया लाएर पनि त हामी सन्तुष्ट हुन सकिन्छ नि भन्ने चाहिँ यसको भाव छ हजुर भनेर मैले यो आफै बनाएको
1: पुरानो
0: लय त अब हामी सुन्दै गाँदै आएको यो लोक यो लोकगीत अन्तर्गत पर्छ नि त तीज गीतहरू पनि अब यो भजनहरू पनि लोकगीतकै एउटा चाहिँ यो अन्तर्गत एउटा भाग हो र यसमा चाहिँ यो तीज गीत अब भजन यस्तै गरेर विविध लोकगीत अरूहरू पनि जति पनि हुन्छन् यिनीहरू यो एक पछि अर्को पुस्तालाई हस्तान्तरण पनि हुँदै जान्छन् र यो गर्दाखेरि यो हामीले अब कसले गायो भनेर उनै थाहा हुँदैन अब अहिले पछि गाइएकाहरू अब लगभग अब अहिले त नयाँ नयाँ भाकाहरू पनि निर्माण पनि हुन्छन् तर पहिला चाहिँ हामी सुन्दै सुन्दै गरेका कुराहरूलाई चाहिँ मैले त्यतिकै शब्द त्यो मिलाएको मात्रै
1: तपाईँलाई थाहा हुन्छ होला होइन शब्दले पनि त्यो व्यक्तिको विचार पृष्ठभूमि थाहा
0: हुन्छ
1: उसको गीतका शब्दले
0: कतिले मनमा कति के आयो के उत्पन्न भयो त्यसले त पक्का टिपेर लगाएर चाहिँ प्रस्तुत गर्ने हो के अरे त्यसले पनि फरक पार्छ धेरै फरक पार्छ त्यो शब्द
1: हजुर हजुर एकदमै पुरानो खालका शब्दहरू भनौँ न त्यही राजस्थानी शब्दहरू चाहिँ देखिन्छन् त्यसमा पनि अघि भने मैले अध्यात्म पनि कता कता शब्दहरू जोडिरहेको हुन्छन् अहिले बजारमा आएका गीतहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ
0: अहिले बजारमा अब यो अब सर्जकले कसरी सिर्जना गरेको भने सर्जकलाई दोष दिन चाहन्न मैले अब बजारमा अब छाडा प्रवृत्तिका अब त्यस्तै अब अङ्ग प्रदर्शनहरू गरेर अब काहीँ काहीँ त्यो चाहिँ हामी त्यो विकृतिको रूपमा चाहिँ त्यसलाई लिनुपर्छ होइन जस्तो अब त्यो प्रवृत्ति भन्दा पनि त्यो भिन्न खालका शब्दहरू पनि राखेर चाहिँ राख्नु भएको छ क्या अहिले बहादुरी भन्ने चाहिँ गीत पनि चलेको छ मैले नामै लिन चाहन्छु त्यो नौलो पनि धेरै चाहिँ मानिस धेरै हाम्रा लोकप्रेमीहरूले नौलो जो जसले सुन्नुहुन्छ त्यो नौलो खालको अनुभूति भएर पनि होला त्यो चाहिँ धेरै चलेको त्यस्तो अब खोज्दै जाँदा त यो के होला भने जस्तो लाग्छ होइन तर त्यो धेरै चाहिँ ले हेर्नुहुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ र त्यो नौलोपन पनि आधुनिकता सँगसँगै त्यो नौलोपन पनि समयले खोजेको हो कि सबैले खोज्नु भएको हो कि म चाहिँ सर्जकलाई चाहिँ दोष दिन्न अब त्यो नराम्रो त्यसमा केही पनि छैन नराम्रो तर त्यो भयो अब भनौँ न पहिला पहिला अलि अगाडि गरम गरम भन्ने आएको थियो बच्चाहरूले पनि मन पराउनु भयो कि त्यस्तो गीतहरू तर एक दुईवटा अलि त्यस्तो नराम्रो अब शब्द हो कि अब त्यो शब्द राम्रैलाई पनि फेरि त्यो छायाङ्कनमा त्यो देखाइदिँदा पनि त्यसले चाहिँ नराम्रो विकृतिको रूप लिने हो तर सर्जकले त जो कहिले पनि राम्रै रचना गर्नुभयो भन्ने चाहिँ मैले सोच्छु र यो नयाँपन पनि समयले चाह्यो सबैले चाहनु भयो नयाँपन ल्याउनुलाई पनि नयाँपनै ल्याउनु पर्दो रहेछ बजारमा चाहिँ अलिकति सबैले हेर्न जस्तो लाग्छ मलाई त्यो नयाँ आइरहेका छन् त्यसलाई चाहिँ विकृतिको रूपमा मैले लिँदिनँ किनभने समयको माग त्यसैलाई कसैले बच्चाले मन पराउँछन् होइन अब त्यो भावहरू कतिपय एउटा कथा वस्तु कस्तो छ भने अब जस्तो विष्णुमाझीको सबैले हेर्नुहुन्छ नि उहाँको चाहिँ पहिलाका सङ्घर्षका कुराहरू श्रीमानले दिएको पीडाका कुराहरू पहिलेदेखि नै आउँथ्यो होइन अहिले उहाँले एउटा कथामा सधैँ निर्माण गर्नुभएको छ यो कथा पनि कथा वस्तु पनि महत्त्वपूर्ण छ कि गीतहरूमा होइन कथा वस्तु कसरी उहाँको अब सोधै पनि एकदमै राम्रो त्यसपछि गएर त्यो प्रत्येक वर्ष उस्तै खालका वेदना पीडाहरू मिसिएर गीतहरू भएर अत्याधिक चल्छन् होइन त्यसले त्यो कुराहरूले पनि अब यो कथा वस्तुलाई पनि हेरिँदो रहेछ कि जस्तो मलाई लाग्छ मलाई शब्द पनि हुन्छन् कथा जस्तो हुन्छन् अब त्यो अलिकति नृत्य राम्रो जो चाहिँ डान्स अलि फरक पलको पनको त्यसले पनि सुरुमा त्यो अलिकति त्यो थालले पनि यो अगाडि बढ्नको लागि धेरै चाहिँ त्यो धेरै कुराहरू आवश्यक छ, यो गीत सङ्गीतको कुरा त्यत्तिकै छ, शब्दको कुरा त्यत्तिकै छ, कथा जस्तोको कुरा त्यत्तिकै छ। जस्तो मेरो अनुभव है, म पनि एकदमै म त एउटा दुइटा यसो लेखेकोलाई चाहिँ मात्र ल्याएको हो, र त्यति मैले आफूले हेर्दाखेरि हेरिन्छ गर्दाखेरि त्यो कथा वस्तु अब कसरी ल्याएको छ, अब पीडाका गीतहरूले पनि कति कति दर्शकको कतिको श्रोताको मन छ यो भन्ने चाहिँ हुँदो रहेछ। कतिको हामीले पनि धेरै हेर्छौँ नि त, त्यो गर्दाखेरि अब कति फेरि डबल ल्याएर हेरिन्छ, ए पस्तो पस्तो होला भनेर त्यो हेरिन्छ कि,
1: मन परेको टुक्कालाई
0: अझै हेरिन्छ भने जस्तो हुन्छ हजुर। अनि त्यस्तै गरी मैले अरू यो एउटा वनमा बर्खाना भन्ने छ मेरो एउटा, यो चाहिँ मैले यो पनि नयाँ लय हो, यो भजन पनि मेरो नयाँ लय नै हो त्यही। अनि त्यसपछि वनमा बर्खाना भन्ने लोकगीतहरू फेरि कपिराइट भन्ने चाहिँ युट्युबले नै कपिराइट भनिराखेको हुन्छ, त्यति गर्न पनि त्यति त्यो उपयोग कपिराइट त खै मेरै पनि यसै कपिराइट भनेर राखिरहेको हुन्छ मेरो आफ्नै त्यो गीतहरू नि। अब जस्तो काहीँ के यसो भयो भने फेरि जस्तो अर्काकै ल्याउन चाहिँ कपिराइट नै लाग्ने हुँदा मैले अर्को एउटा वनमा बर्खाना भन्ने

ए मैले एकल गीतमा भोलि मिल्दा खेरि एकल गायन यसलाई शब्द त जसरी निर्माण गरे नि हुन्छ अब यो तिज यो कर्म भएर खानाले चाहिँ प्राय तिज दाका चाहिँ हुने हो कि जस्तो पनि लगाइरहेछ मलाई यसलाई चाहिँ केही परिवर्तन गरेर अन्य अब लय चाहिँ यो लोकगीतको यो एकल गायनमा राखेर मैले यो यस्तो खालको कस्तो

0: यस्तै यस्तै
1: हजुर
0: मेरो मेरो लयर भन्नुपऱ्योलाई नि हजुर. अनि त्यसै गरी अब मैले गर्दै जाँदाखेरि मैले त्यो एउटा अलिक धेरै अब हाम्रो प्रवृत्ति कस्तो छ भने भन्ने मलाई मेरो एउटा नयाँ रचनानी छ यो पनि मैले बजार ल्याउँछु भन्ने योजनामा चाहिँ छु है. निबन्ध बर्खाना एकल गायनको भयो, त्यसपछि यो वचनहरू त यथावतै भए. एउटा समाजमा एकले अर्कालाई इच्छा डायो प्रवृत्ति पनि हुन्छ नि, तर त्यसलाई चाहिँ मध्यनजर गरेर एकले अर्कालाई अब सबै खुल्ता ताने प्रवृत्तिहरू रहेछ मानिस मानिस बिचकै हुने होला, त्यसैलाई मध्यनजर गरेर मैले एउटा लेख्ने कोसिस गरेकी छु. म सुनाउँछु है त.

दुई चार शत्रु पनि हुनु पनि पर्छ भन्ने बनाएको छु मैले यसलाई चाहिँ हुनु पर्छ भन्ने छ यसलाई चाहिँ मैले यहाँ अलिक क्लियर यो चारवटा टुक्राको छ।

0: विभिन्न खालका गीतहरू
1: यसलाई चाहिँ यो मेरो आफ्नै यो यसलाई यो प्रवृत्तिलाई चाहिँ मैले दिनु कसैलाई त्यस्तो त केही होइन अब यसलाई चाहिँ कसैले चित्त दुखाउने हो कि चित्त दुखाउने खालका नलेखे पनि भयो यसलाई मिलान गर्न त सकिन्छ तर व्यक्तित्व दिएको त कोही छैन यो प्रवृत्तिलाई चाहिँ मैले यो सायद अब रेकर्ड गरौँ कि भन्ने योजनामा पनि छु यसलाई चाहिँ अलिक अब अझ मिलान गरेर छोटो समयको राखेर चाहिँ रेकर्ड गरौँ कि भन्ने चाहिँ योजना छ अब यस्तै चाहिएको जो
0: धेरै हजुर थुप्रै त्यो भनौँ न जति बेला नै सुन्ने कोर्ने गरेको
1: हजुर भएपछि त्यो त शब्दको लागि त त्यो केही हुँदैन अब त्यो लय चाहिँ कसरी ल्याउने र अब यो भनौँ न कथावस्तु कसरी बनाउने कसरी अर्गुमेन्ट पनि दिन सकिने पनि त्यो पनि भयो भने मात्रै सबैले हेर्नुहुन्छ
0: अघि भन्यो नि आफूलाई म्याच हुने खालको छ भने टिकटकमा नि धेरै
1: टिकटकमा पनि त्यो पनि जान्छ कि
0: त्यो पनि हेर्न
1: टिकटकले पनि त्यो धेरै जाँदो रहेछ भने मैले पनि अहिले अगाडि मतलब त्यो मन छुने शब्दहरू नै ल्याउन सक्यो भने त्यो चाहिँ अलिकति त्यो टिकटकमा हेरियो भने यता पनि युट्युबतिर पनि जानु रहेछ त्यो हेर्नको लागि त्यो महसुस मैले पनि चलाउँथिनँ टिकटक मैले टिकटक चलाउँथिनँ अलिअलि अझ राम्रोसँग त थुप्रै कुराहरू त आउँदैन त्यो अरूले सञ्चालन गरेको लाइभ चाहिँ मैले सेयर गर्छु र त्यसमा चाहिँ प्रस्तुतिहरू पनि राख्न पाइन्छ प्रस्तुतिहरू राख्छु अनि फेरि अरूको सुन्छु कि त्यहाँ चाहिँ त्यस्तो भजन बिहानको भजन अनि अब नयाँ कसैको केही गजलहरू पनि हुन्छन् अब हुनुहुन्छ धेरैजना प्रस्तुत गर्नुहुन्छ र हार्मोनियमहरू बजाएर तबलाहरू बजाएर तालमा गाउनेहरू पनि हुनुहुन्छ त्यहाँ सिक्ने बाटो पनि भएको छ मलाई हजुर घरमै बसी बसी यो पनि अब यो यो जुन
0: इन्टरनेट आफूलाई खोज्यो त्यही पाइन्छ हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ
1: हजुर अब यो मेरो यो वर्षको ढल्की उमेर गीत आएको सबैलाई पुरै हेरिदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु यो वर्षको नै हो अब मेरो अरू भजनहरू त छँदैछन् र अब यसरी मलाई जुन समय दिनुभयो यसरी बोलाएर मैले मौका यो मेरो आफ्नो जुन अनुभवहरू सुन्ने र गाउने मौका पनि पाएँ यसप्रति यो रेडियो सफलताको लागि मैले एकदम हार्दिक र हजुरप्रति र हजुरहरूको टिमप्रति म हार्दिक आभार प्रकट गर्दछु
0: धेरै धेरै धन्यवाद सर धेरै धेरै धन्यवाद थियो समयको लागि एउटा सर्छ गायिका केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका शिक्षिका हुनुहुन्छ गीता गौतम अहिले पछिल्लो समयमा मलाई लाग्छ गुरुकुल विद्यार्थी गीत सङ्गीत परिवार त्यहाँ त्यति मात्रै छ उहाँको तन मनमा र धेरै गीतहरू लेखिसक्नु भएको छ कति गीतहरू रेकर्डिङ भइसकेका छन् होइन कति बजारमा आइसके हामीले दिमागमा जे सोध्छौँ जे गर्छौँ त्यही हुने हो र जेमा हामी तन मन दिन्छौँ त्यसमा चाहिँ एकदम उत्कृष्ट भएर निस्किन पनि सकिन्छ यहाँले आज समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिँदै आज तर खाने दिन माइती छोरी चेलीहरू माइती जाने हतार होला र यहाँहरू सबैजनालाई यो तिजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै
1: मेरो तर्फबाट पनि सबै सबैलाई अब देश सबैलाई अहिले धेरै हामी मनमा कार्यक्रमहरू त स्थगित नै गर्यौँ धेरै कार्यक्रममा जान सकेनौँ र सबैलाई जहाँ हुनुहुन्छ जहाँ रहनुभएको छ त्यहीँ नै हाँसी खुसी गीत आफ्नै आफ्नो परिवारसँग नै बसेर मनाउनु होला र अब यो यसले झन् नयाँ उत्साह उमङ्ग फेरि अब आगामी दिनहरूमा चाहिँ यस्तो फेरि यस्तो शोकहरू बेहोर्न नपरोस् भन्दै सबैलाई मैले उत्तरोत्तर प्रगतिको कामना सुस्वास्थ्य दीर्घायुको कामना यहीबाट म गर्न चाहन्छु सम्पूर्ण दिदी बहिनी दाजुभाइ देश विदेशमा रहनुहरू सम्पूर्ण सम्पूर्ण महानुभावहरूप्रति मेरो पनि शुभकामना
0: धेरै धेरै धन्यवाद छ हरितालिका टिम सँगै हामीमा आपसी सद्भाव एकता प्रेम र करुणा अझै जागृत हुँदै जाओस् भन्ने कामना पनि म व्यक्त गर्दछु र भोलि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौँ भन्दै आजको दिन यहाँहरूको शुभ रहोस् तिजको यहाँहरू सबैजनालाई धेरै धेरै शुभकामना भन्दै हामी सबै बिदा माग्छौँ आजको दिन शुभ रहोस् बिदा दिनुहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9857325575।
6: आयो है मासू, ताजा ताजा मासू। दोस्त

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60। दोस्ती टु मिट सप
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9116715475
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615745068

0: मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित।
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य मुख्य खबरका शीर्षकहरू। यस वर्षको 30 शुरू, आज दर खाने दिन, कास्कीको लुम्देर लमजुङमा धेरै भारी वर्षा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै, मुस्ताङ भन्सारमा 15 दिनमै 1 अर्ब 78 करोड़ राजस्व संकलन। र पहिलो संस्करणको एनबीएल उपाधि गण्डकीको अन्नपूर्ण स्पाइकर किङ्सलाई। अब सुनौ पुरा समाचार। यस वर्षको 30 पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले तेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधको बनेको खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतको दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मलेसरदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी पर्व परेको छ। गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ। कास्की र लमजुङ धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रमा मापन केन्द्रमा 24 घण्टामा 125.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम विज्ञानमा यसलाई धेरै वर्षा भएको भनिन्छ। 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन हुनेलाई अति भारी वर्षा भनिन्छ। यस्तै 50 देखि 100 मिलिमिटर वर्षा हुनलाई भारी र 10 देखि 50 मिलिमिटर वर्षा हुनलाई मध्यम वर्षा भनिन्छ। 24 घण्टामा गण्डकीको लुम्जुङको फलेनी मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ। उक्त मापन केन्द्रमा 109.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै धादिङ र गोर्खाको सीमा क्षेत्रमा रहेको आरू घाट मापन केन्द्रमा 87.8 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। आज दिउँसो र राति पनि देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको एजेण्डा भने खुलाइएको छैन। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोबानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै ₹1.78 करोड़ 44 लाख राजस्व संकलन भएको छ। रसुवाको भोटेको सीमा भएको बाढ़ीका कारण रसुवा गढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी हत्या बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानी नाकामा पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया माल वस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन 27 करोड़ 11 लाख राजस्व संकलन गरेको छ। भदौ 22 माथि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हरारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुरालले बताउनुभयो। प्रमुख चुरालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईबीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेको छन्। रसुवागढ़ीमा बन्द भएको भन्दै 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाली भित्रिएका 434 कन्टेनर र 441 वित्तीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्ष 83-84 को साउनदेखि भदौ 25 गतेसम्म कोरोना नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र वित्तीय सवारी साधनको भन्सार जाँच पास गरिँदा 2 अर्ब 31 करोड़ 44 लाख राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। भदौ 9 गतेसम्म 133 कन्टेनर र 163 वित्तीय सवारी साधन भित्रिएका थिए। विक्रमसम्म 2082 भदौ अघि अघिल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुल्ला गरिएको कोरोना नाकाका गत वर्ष तातोपानी र रसुवागढ़ी नाका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुल्ला गरेको थियो। भन्सार प्रमुख सुरालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6 अर्ब 92 करोड़को राजस्व संकलन गरेको थियो।
भोटेकोशी र त्रिशूल नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पूर्ण सञ्चालनमा ल्याइने भारतले नेपाललाई तत्काल जोड्न नेपाल मिलले तीनवटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएको तीनवटा मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको काङ्ग्रेकममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाइका तीनवटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाल हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सड़क तथा पुलको ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले हरसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन दिनदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त तीनवटा मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिनेछ। यस्ता पुल बाढ़ी पहिरो जस्ता संकटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गरिन्छ। कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्छ। अब एउटा खेलकुदको समाचार। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीगको उपाधि अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने आफ्नो आफमा काठमाडौँ रेडर्सलाई रफराज गर्दै फाइनलमा स्थान बनाएको थियो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-0 सेटमा पराजित गरेको थियो। तर फाइनलमा अन्नपूर्णले त्यसको बदला दिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि निकालेको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको थियो। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। यस वर्षको 30 सुरु आज दरखाने दिन। कास्कीको लुम्लेर लमजुङमा आज धेरै भारी वर्षा मापन। कांग्रेस केन्द्रीय कार्य समाधान समितिको बैठक बस्दै मुस्ताङ भन्सारमा 15 दिनमै उठ्यो 1 अर्ब 78 करोड़ राजस्व। र पहिलो संस्करणको एनबीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सलाई। रेडियो स्पन्दनले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसार बर्सन सक्नुहुनेछ। हाम्रो संसार देखि अहिले 6 बजे खबरसँग लाउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम,
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 9 0।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले लगातार।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98 5 60 21 440, 98 5 60 60 127 र 98 0 38 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म आज रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा

0: हजुर नमस्कार, जहाँ संचार कहाँ विकास रेडियो सुनवाई सेटिङ नम्बर 4 मेगाहर्जको नियमित कार्यक्रम लोकचकारीको पठाइमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी र श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै म तपाईँकै सहयोगी प्रीति कार्यक्रम लोकचकारी लिएर उपस्थित भइसकेकी छु। श्रोता मित्र, कार्यक्रम लोकचकारी आफ्नै प्रिय कार्यक्रमको यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलता फेसबुक पेजबाट रेडियो सफलता अबकारी दस बजेसम्म सँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गान बेसी कालीओराली भन्जाङ चौतारी वन पाखा घाँस दाउरा मेला पाता पानी पन्द्रो डाँडा काँडा खोला नाला कुना केन्द्रमा गुन्जनी मिलन बिछु र दुःख सिकमा साथै लोक भाकालाई प्रस्तुत गर्ने गर्छौ। श्रोता मित्र, यति बेर हामी तीजको संहारमा छौ, तीजको माहौलले छोइरहेको छ, त्यसको संहारमा रहिरहँदाखेरि आज एकजना यस्तो अतिथि मैले यहाँहरू माझ निम्गाएकी छु जो हुनुहुन्छ राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति नाइकदेखी सदस्य हुनुहुन्छ, नेपाल मगर संघ सांस्कृतिक कि सदस्य हुनुहुन्छ, धेरै गीतहरू बजारमा ल्याइसक्नुभएकी गायिका, मौलिक गायिका भनेर चिना सफल गायिका, म्याग्दी जिल्लामा जन्मिएर पोखरालाई कर्मस्थल बढाउनु भएको छ। यहाँलाई कति पनि ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिरु मगर हुनुहुन्छ आजको अतिथि, यहाँलाई स्वागत छ। एकदमै व्यस्त समयको बातचित पनि कार्यक्रममा उपस्थित हुनुभयो, फेरि पनि धन्यवाद व्यक्त गर्छु।
1: धन्यवाद छ बहिनीले सम्झिनु भयो, एकदमै खुसी छु। मेरो रेडियोमा चाहिँ पहिलोचोटि नै होला यहाँ सम्झिनु भयो।
0: हजुर
1: आगो छु, धन्यवाद छ।
0: तिजको आज विशेष गरी दर्शनी दिन हो,
1: हजुर
0: आज तिजको दिनमा भेट हुँदैछ दिदी बहिनी है, त्यस्तै कुराकानी गरौँ। आज दर्शन दिन कार्यक्रम भ्याइ नभ्याइ छ मलाई बहिनी गर्नुभएको थियो, तर पनि सहजै मेरो निम्तलाई स्वीकार कार्यक्रममा उपस्थित हुनुभयो। तिजका गीतहरू यसपालि निकाल्नु भयो कि नै?
1: तिजको गीतहरू मेरो अलिकति विधा फरक भएको कारणले गर्दा, लोक विधामा पनि मौलिक विधालाई मैले चाहिँ समेटेको कारणले गर्दा मैले अझै केही भाग बाँकी छ मौलिक गीतहरू, जस्तो यानी मायाहरू गाइराख्दाखेरि अझ सुनि माया नानी लैका अझ त्यसको हाँगाहरू गाउन बाँकी नै छ। त्यो सकेपछि अझै यो चाडबाड विशेषका गीतहरूलाई चाहिँ प्राथमिकता दिने भन्ने सोच्नुहोस्। अझै 2 वर्ष चाहिँ मैले यसलाई ज्ञाप राखेको छु।
0: हजुर हजुर, एउटा पनि त्यसको गीत
1: गर्नुभएको छैन मैले
0: हजुर। विशेष गरी नेटतिर चल्ने एनी माया सुनी माया गीतहरू धेरै प्रस्तुत गर्नुहुन्छ, मौलिक आवाज कि धनी हुनुहुन्छ होइन?
1: हजुर,
0: देश विदेशतिर कार्यक्रम चाहिँ यहाँले पाउनु भएको छैन अहिलेसम्म,
1: कुरा आइरहेको छ तर भिस्टा चाहिँ पोर युकेको रिजेक्ट, अब नेक्स्ट फेरि चाहिँ ट्राई हुँदैछ।
0: हजुर,
1: अनि अब अरू अरू ठाउँमा पनि हुँदैछ बिस्तारै, किनभने मेरो चाहिँ अलिकति चर्चामा आउने गीतहरू भन्दा पनि मैले अलिकति मौलिक गीतहरूलाई संरक्षण गर्ने हिसाबले गएको कारणले सीमित मान्छेसम्म पुगेको र सीमित मान्छेले मात्रै मलाई चिनेको कारणले गर्दाखेरि अझै चाहिँ म त्यसको लागि
0: म कार्यक्रममा छैन भने गुनासो भन्छ नि, अझै म आफू सक्षम हुनु पर्यो, धेरै गीतहरू निकाल्नु पर्यो बजारमा, अनि त्यस पछाडि मलाई चिनिसके पछाडि म अवश्य पाउँछु भन्ने लाग्छ। एकदमै कस्तो राम्रो कुरा गर्नुभयो, कतिपय कलाकारहरू भन्नुहुन्छ हाम्रो गीत एउटा गीत निकाल्ने बित्तिकै मैले कार्यक्रम पाइनँ होइन भन्ने गुनासोहरू पनि गर्नुहुन्छ, यहाँले म मौलिक गीतलाई बचाउँछु, म चिनिसके पछाडि मलाई आयोजकहरूले कलाकारहरूले दर्शकहरूले खोज्नुहुन्छ भन्नुहुन्छ। हजुर, एकदमै राम्रो कुरा गर्नुभयो। संस्थामा आबद्ध हुनुहुन्छ, संस्थामा आबद्ध भइरहँदाखेरि पछिल्लो समय अलिकति छाडा विकृति गर्ने हामी पुरानो मौलिक लोक संस्कृति र जोगाउँ भन्नपट्टि लाग्छौँ, तर विकृतिहरू त एकदमै भेटिरहेको छ नि, त त्यसको विषयमा चाहिँ के भन्नुहुन्छ यहाँले?
1: विकृति अलिकति मान्छेले यो क्षणिक समय र अहिलेको चाहिँ अब चर्चामा आउनको हिसाबले त्यसरी चाहिँ गरिराख्नु भएको छ, यो चाहिँ टिकाउ हुन जान्छ लाग्छ, एउटा समाजलाई चाहिँ राम्रो सन्देश चाहिँ पक्कै पनि दिन्न। उहाँहरूले केही छोटो समयको लागि चाहिँ चर्चा कमाए पनि
0: त्यसलाई धरातल आफ्नो संस्कृति परम्परालाई बिर्सिएर अलिकति सुन्न खोज्नु भयो यहाँहरूले उहाँहरूले होइन आफै सुध्रिनु पर्ने हो त्यो भन्नु
1: त्यो चाहिँ एउटा सीमित समयलाई मात्रै
0: होइन
1: दीर्घकालीन रूपमा चाहिँ राम्रो गर्दैन पक्कै पनि त्यो लाग्छ
0: एकदमै मिठो सल्लाह सुझाव पनि दिइसक्नु भएको छ यति बेला त मिठो आवाज सुनाउन यहाँको
1: मिठो आफ्नै गीत गाउँ कि तिजको माहौल छ
0: तिजको माहौल पनि छ यहाँ कार्यक्रममा कुनै न कुनै तिजलाई गीत गाउनु भएको छ कार्यक्रममा आज पनि कार्यक्रम छ भन्नु भएको छ तिजको गीत कुनै एक टुक्रा सुनाउँ त्यस पछाडि हजुरको आवाज सुन्दै रहेको गीत प्रस्तुत गरेर अगाडि बढ्नेछौँ हामी
1: तिज गीत भन्ने बित्तिकै मैले अब मैले अघि नै पनि भनिसकेँ तिज गीतहरू चाहिँ मैले अहिलेसम्म बजारमा ल्याएको छैन तर मैले ठ्याक्क अहिले सम्झिरहँदा चाहिँ मेरो आदरणीय दिदी मलाई सबै म एकदम धेरै नजिक पनि छु मेरो आदरणीय दिदी शर्मिला दिदी उहाँहरूले चाहिँ एउटा सल्लाह सुझाव उहाँले देखाएको बाटो हामी चाहिँ पाएका छौँ दिदीले गाउनु भएको गीत थोरै एक अंश मात्रै मैले गाएँ त

0: सबै मिठो आइपुगेका प्रस्तुत गर्नुभयो। जगत्तै हामी यहाँका आवाजमै पनि धेरै गीतहरू छन्। हामी सुनिमाएका गीत एकछिनपछि जोडौँला। आज एउटा अर्को गीत हामी प्रस्तुत गर्नेछौँ।
1: अहिले चाहिँ झत्त मलाई अलिकति दिलु मगर भनेर थोरै मान्छेले चिन्नु भएको जहाँसम्म लाग्छ, मेरो मौलिक गीत त आफ्नो ठाउँमा छँदैछ। मेरो प्रिय भाइ रवि कार्की भाइ, रवि कार्की भाइ अहिले म्याग्दी जिल्लाकै हुनुहुन्छ भाइ, हाम्रो जिल्लावासी पनि भयो र भाइसँग सहकार्य गर्ने मौका मिलेको थियो। मेरो दुईटा गीत चाहिँ भाइसँग सहकार्य गरेको, त्यसमध्ये पनि रेरे साइलोले चाहिँ युट्युबदेखि लिएर दर्शकहरूले पनि केही अंशमा चिन्नु भएको कि जस्तो फिल गर्छु मैले। रेरे साइलो मैले एक टुक्का यहाँलाई सुनाउन चाहे बासको।

0: कारणले रवि कार्की युट्युब च्यानलमा पनि हेर्न सक्नुहुनेछ, युट्युबमा गएर सर्च गरेर हेर्न सक्नुहुनेछ है त।
1: हजुर, यति बेला हामी सोही गीत कार्यक्रममा प्रस्तुत गर्नेछौँ। जो आजको अतिथि हुनुहुन्छ दिलो मगर अनि रवि कार्की, रवि कार्की पुस्तकको सङ्गीत, दिलो मगरको समग्र आवाजमा सजिलो धेरै साइलो गीत प्रस्तुत गर्नेछौँ। त्यसपछि लगातार छोटो व्यापार विश्रामतर्फ लाग्नेछौँ। विश्रामपछि हामी आउनेछौँ, तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौधारी।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लडुङ्गा यु एफओ र थ्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
8: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षालय तथा पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, पार स्टिल आल्मुनियम मेटल मार्ग, गुणस्तरीय सजौ असल।

0: एकछिन क्षेत्र व्यापारी विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा म चाहिँ तपाईँको साथमा प्रदीप शाम अगाडि अत्यन्तै मिठो साङ्गीतिक शैली प्रस्तुत भइसकेको छ। हजुर आजको अतिथि हुनुहुन्छ दिगु मगर अनि रवि कार्यक्रम सुन्दर अवश्य रेडियो साइन पक्कै पनि यहाँ सबैले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै मलाई विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अत्यन्तै मिठा मिठा गीतहरू प्रस्तुत गर्नु भएको छ बजारमा है।
1: हजुर
0: अङ्ग्रेज आवाज सुधारि हुनुहुन्छ दिगु मगर। ठुलो नागदी कर्मथर अहिले पोखरालाई पनि आएर बसिरहँदाखेरि यहाँले त पुराना पुराना गीतहरू सालै यसै भइहाल्यो। सालै जस्तो पछिल्लो समय सबैले गाउने क्रम बढिसकेको छ। अझ भनौँ भने नागदी जिल्ला बागलुङ यो धौलागिरी अञ्चलतिर
1: हजुर
0: देखे हिसाबले एकदमै गाइने गीतहरू चाहिँ एनी माया सुनी माया होइन सिरफुल लमजुङ गोर्खातिर गाइने ठाडो भाका पनि हरेक गाउनुहुन्छ। यो गीत सङ्गीत क्षेत्रमा लाग्दै गर्दा बिरुजी छोरी मान्छेलाई सहज थिएन पहिला पनि अहिले पनि सहज छैन। यहाँलाई परिवारबाट कतिको साथ सपोर्ट छ छिमेकमा फलानको गीत फलानको छोरी गीत सङ्गीत गाइरहन्छ गीत गाइरहन्छ होइन समाज पनि राम्रो हुन्छ त्यो अलिकति कतिको भोग्नु भयो।
1: यो गीत सङ्गीतको क्षेत्र मात्रै नभइकन आर्टिस्ट एज आर्टिस्ट सबैजना फिल्म लाइनले हिँडेर हाम्रो गीत सङ्गीतको लाइनलाई चाहिँ यो क्षेत्रै हाँसेर बोलेर हिँड्नु पर्ने अब जस्तो मान्छेसँग कनेक्ट भएर हिँड्नु पर्ने क्षेत्र हो यो। यसलाई सहजै फ्यामिली लगायो एउटा समाजले पनि अब एउटा मनोरञ्जनको रूपमा चाहिँ लिनुहुन्छ हेर्नुहुन्छ तर सहजै कुनै पनि फ्यामिली समाजले अझै पनि सहजै नस्वीकारेको अवस्था छ अझै पनि समाजमा र त्यो अवस्था मैले पनि भोग्नु पऱ्यो। एज अ म एउटा छोरी सँगै कसैको श्रीमती आमा बुहारी भइसकेपछि यो जिम्मेवारी थिचिसकेपछिको यो क्षेत्रमा आउनु त मलाई सहज त पक्कै पनि थिएन तर पनि आफ्नो लक्ष्य ठुलो कुरा रहेछ इच्छा शक्ति ठुलो कुरा रहेछ। मेरो नानी बाबु सँगसँगै हुर्काउँदै मैले
0: जुनलाई
1: गर्दाखेरि सहज चाहिँ थिएन तर पनि
0: हिजो अलिकति प्रश्न उठ्ने समाजले हो अहिले दिलीजी नमस्कार भन्नुहोस् धेरै नाम कमाए हो
1: भन्नुहरूको
0: चाहिँ गर्व
1: गर्न बाँकी नै छ।
0: मैले जोडिसकेका छु यहाँले मौलिक एनी माया सुनी माया गाउनुहुन्छ ठाडो लाग्दा उस्तै मिठो गाउनुहुन्छ थोरै हामी एनी माया सुन्छौँ
1: हुन्छ पछिल्लो

0: जो कि जो पाइकले अहिले माया सुनि माया गाउनै सक्दैन, सिको गर्ने हो उस्तै हुनै सक्दैन, उनले धेरै न्याय दिएर गाउनुहुन्छ।
1: हुन्छ, मैले अफिसियली रूपमा चाहिँ हाम्रो म्याग्री जिल्लाकै हुनुहुन्छ, होमलाल कोन दाईसँग दाईकै च्यानलमा छ यहाँनिर माया अफिसियल रूपमा, र लाइभमा चाहिँ हाम्रो स्वर्गीय कृष्ण छन्त्यालज्यूसँग मैले यहाँनिर माया गएको छु। पछिल्लो रूपमा धेरैले रुचाइदिनु पनि भएको छ। योभन्दा अगाडि चाहिँ अग्रजलाई मैले सम्झिनै पर्छ, यानिमायाको चाहिँ जुन थालनी गरिदिनु भएको थियो हाम्रो आदरणीय दिदी तिर्सना घरती मगर दिदी, सँगै हाम्रो कुमार बुन दाई, उहाँहरूले गाइसकेपछि उहाँहरूको सिको गर्दै मैले सुनेर प्रयास गरेको हो। र हुन्छ, एक टुक्का चाहिँ मैले माझ राख्न चाहन्छु। यो अलिकति लामो पनि हुन्छ, यो झ्याप सुन्दाखेरि एउटा धौलागिरी बेल पनि म्याग्दी बाग्लुङमा बस्ने अलिकति 50 ओभरका मान्छेहरू चाहिँ यसको लय सँगसँगै शब्दको चाहिँ भाव पनि बुझ्नुहुन्छ भने चाहिँ अहिलेको नयाँ जेनेरेसनले नबुझ्न पनि सक्नुहुन्छ। लगभग एक टुका सँगलाई 5 मिनट लाग्छ, अलिकति धैर्य धारण गरेर सुनिदिनु होला। त्यही नै अहिले चाहिँ लय सुनिदिनुहोस् त्यही है त ल।

0: धन्यवाद धन्यवाद
1: कहाँबाट आउँछ यस्तो शरीरैमै काँडा उम्रिने गरेर है
0: यो एउटा हामी म्याग्दी जिल्लामा जन्मेको हाम्रो आमा बाले बाजे बजेहरूले गुनगुनाउँदै आएको त्यो सुनि राख्दै आएको सायद त्यही उसले चाहिँ हामीलाई छोएको होला
1: जो पाए त्यसले गीत गाउन पनि सहज छैन सुन्दा
0: हजुर
1: जति मिठास छ
0: हजुर
1: गाउन प्रयास गर्दाखेरि सासै नपुग्ने होइन अब अन्तराहरू उस्तै गर्दै गाउनु पर्यो
0: हजुर गाह्रै हुन्छ र म यो बिचमा चाहिँ कुरा काट्दै यहाँलाई कतिपय अनि मायालु अहिले रेडियो सुनिराख्नु भएको छ बुझ्नु पनि भएको छैन होला मैले त्यही भएर हरेक ठाउँमा मैले भन्न खोजेको शब्दहरू यो थियो है राख्दा उहाँले सोध्नुभयो ल है जुन शब्दमा थियो माथि लेख लेख धौलागिरी भेक चौरी गाईको चरण जन्म आमाकै काख त्यही भो मलाई लाख कता होला मरण यसको शब्दको उचाइ यो थियो कतिपयले नबुझ्न पनि सक्नुहुन्छ यसरी चाहिँ मैले हरेक ठाउँमा भन्ने गरेको छु मैले
1: यही एनिमाया सुनिमाया हजुर जस्तै सिको गरेर गाइदिनु भयो भने मौलिक गीतको संरक्षण हुन्छ होइन पछिल्लो समय संस्थाले पनि अलिकति विकृति विसङ्गतिका कुराहरू आइरहँदाखेरि यस्ता मौलिक गीतहरू जो यो पर्दाको छैन परेका छन् पहिला जमानामा सिडी भिसिडीको जमाना हुँदै अहिले एआईसम्म आइपुग्दाखेरि होइन धेरै कलाकारहरू अलिकति म अगाडि फर्को मार्छु भनेर कतै चितिरहनु भएको छ र ढिलो मगाले पुरानो मौलिक सङ्गीतले जोगाउँछु भनेर लागिरहँदाखेरि हामीलाई पनि कस्तो लाग्छ भने होइन मौलिक लोक सङ्गीतको धरातल मरेको छैन कि अब जगाउने फेरि पनि केही पुस्ता नयाँ जीवितै छन् उहाँहरूलाई होइन जुन यो गीत सङ्गीतलाई छोडेर कतिपय स्वर्गीय वासनी भइसक्नु भयो यो गीतलाई हातमा लिएर हामी फेरि पनि जोगाउनु पर्छ मजा हिँडिरहनु भएको छ होइन उहाँको चेली भएर यहाँले गीत सङ्गीतलाई जोगाउने कोसिस गरिरहनु भएको छ एकदमै गर्वत साथ धन्यवाद ज्ञापन गर्न चाहन्छु दिदीजी अब कार्यक्रमको अन्तिर पनि आइसकेका छौँ के भन्न चाहनुहुन्छ कार्यक्रमले जोगदा सुनेर बसिरहनु भएका
0: विशेष गरी त फेरि यो सफलता 103.4 MHz सुनिरहनु भएको सम्पूर्ण दर्शक भागहरूमा आउँदै गरेको हरिदारीका त्यसको शुभकामना पनि व्यक्त गर्न चाहन्छु र मलाई पहिलोचोटि यस यो लोक चौतारी कार्यक्रममा सम्झिने भयो मेरो प्रिय बहिनी प्रीति बहिनीलाई पनि धेरै धेरै धन्यवाद र लोकसङ्गीत भन्न बित्तिकै हामीले चर्चा र पैसाको लागि भन्दा पनि हामीले गरेको कामलाई हामीले गीत सङ्गीत गाउँदै गर्दाखेरि भोलि पनि हाम्रो पुस्ता हाम्रो छोरा नातिले खोज्दै गर्दा हामीले कस्तो खालको गीत गायौँ र हामीले गाउँदै गरेको गीतले चाहिँ समाजलाई कुन खालको सन्देश दिएको छ त त्यो कुरालाई अलिकति चाहिँ मनमा लिएर कलाकारमा आइरहनु भएका भाइ बहिनी अग्रजलाई त यो कुराहरू भन्नभन्दा पनि अब आउँदै गरेको भाइ बहिनीहरूले यो कुरा मनन गरिदिनु भएन सधैँ राम्रो लोक सङ्गीतमा चाहिँ छ्या भन्ने अवस्था आउँथेन होला भन्ने लाग्छ त्यो
1: एकदमै हामी अन्तिममा एउटा गीत प्रस्तुत गर्नेछौँ सो गीतको टुका एउटा यहाँको आवाज सधैँ चाहिँ यति बेला गुनगुनाइदिनु होला
0: मैले गाउन त धेरै गएको छु सोराथीदेखि लिएर ख्याली गीतहरू अब धौलागिरी पेरिफेरीमा गाइने सालैजो सिरखोला माया यानि माया सुनि माया लगायतका त्यही मध्येको पनि सिरखोला माया मेरो स्वर्गीय कृष्ण सन्त्याजु मेरो गीत सङ्गीतको सधैँ महत्त्वपूर्ण पात्र हुनुहुन्छ मैले हिजो दिनमा यानि माया सिक्दै गर्दाखेरि उहाँले चाहिँ बाटो देखाउनु भयो मलाई हामी चाहिँ एकदमै अनलक्की भन्नुपर्छ उहाँलाई चाहिँ यति छिटै गुमाउनु पर्यो उहाँले नै लेख्नुभएको शब्द हो यो सिर्कुलामा उहाँको चाहिँ चेरसाथ आत्मदोष कामना गर्दै सिर्फला माया जो चाहिँ दिनु मगर अफिसियल युट्युब च्यानलमा यहाँहरूले हेर्न सक्नुहुनेछ एक टुक्रै गाउँछु है त मैले

0: धन्यवाद।
1: कति मिठो कति मिठो स्वर्गीय हाम्रो केर सिंह सुन्तल जो कोरियामा उहाँले आफ्नो ज्यान गुमाउनु पर्यो। उहाँको भौतिक शरीर हामी माझ नभए पनि उहाँको आत्माको चिज शान्तिको कामना गर्दै उहाँको आवश्यकै रहेको गीत जो उहाँकै सब सिर्जनामा आज आज कति दिन हुन्छ तिलो मगरको समुद्र आवश्यक सिर्खुला गीत हामी कार्यक्रममा छोड्छौँ। साथै मेरो तर्फबाट तिलो मगरको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हरेक तालिका 3/2022 सालको हार्दिक खुसीको साथ नजिक रहेको चाडपर्व मनाउनु पर्छ। जय गीत तपाईँको बाँकी सुगम सुपत्र होस्। नमस्कार।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9161514475।
4: हेलो
5: सुनिता,
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
6: आरामै छु। सुनिता, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061587915।
10: सफलता स्टुडियो टाइम।

Thank you.

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856078744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
4: वेब सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टीवी सर्भिस, देशको पूर्वदेखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट, आईपीटीभी, डिजिटल टीवी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
5: कन्ट्याक्ट 0615553050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तैयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
2: 9116154475।
3: महिलाहरुको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेस्ट सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
9: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9460606642, 9460410081।
11: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
12: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
11: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन, साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
13: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
14: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
13: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
13: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 01154577 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न सांगलो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9860715947, 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9850302325, 9806535480। साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-999।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161-574-225, 98560-2140, 98560-60127 र 98038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821177014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061553071 9807081234 97050 77123 व्हाट्सएप नम्बर 9801717123 लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोव, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-579।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251714।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560111

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 98

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0165530071, 9867812334, 9705077123, व्हाट्सएप नम्बर 9801170123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
8: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
7: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860041। मठ मन्दिर,
7: गुरुकुल,
8: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
8: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98-60-39-63-2 98-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-57-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705077-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556-011-86, 9546-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9546-35-111।

0: सोचौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्छु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको। होइन
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149850। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्ती टू मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टी का साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668-66353, 98122-44584।

0: Vatilal Esports, Buddha Vishal Bazar, Sibirjunga Pokhara, Shampuna Kisimka, Kelkutka Sangri, Wolsilta Kudra Bikri Garinichao, Bibino, Teska Jersey Haru, Supot Mulima Pinesa, Apulai, Monponi Desko Jersey Kalagi, Sponsor Host, Vatilal Esports. Proprietor Mohan Kuar, Samparka, Antanabe Ekek Sati, Boysati Nose Pirasi, Antanabe Pas Pati, Bauna Arsi Pospona, Sandino Sai, Vatilal Esports, Bukta Bisal Bazar. Study abroad. Josuke Bisema, Utta Sikakalaki, Australia, USA, UK, Canada, New Zealand, Hajur Gogan Tapia. Biswasilo, Rob Harpardo Sachik Paramar Sakendra, BMW Educational Consultancy Pokhara. Shamparka, BMW Educational Consultancy Pokhara Char Siddharth Chok. Phone number, 0965737636. 9856202325. 9806-35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: हाँ दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विष्णु पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्टर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850 27 500।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
9: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9850-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम चिनको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन मानव जीवनको यथार्थता परम चरम लक्ष्य र अधिक ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दन्न विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ तापनि आनन्द भनेको के हो त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन् तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन् बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
3: चार वाक सिद्धान्तको बारेमा बताएँ मैले तपाईँहरूलाई। यावत् जीवेत सुखम जीवेत, सुखै चाहन्छन् ती पनि, त सुख नै सबको लक्ष्य हो। तर त्यो सुख हामीले संसारमा प्राप्त गरेनौ, धन प्राप्त गर्यौं, परिवार प्राप्त गर्यौं, मान्यौं कि यो प्राप्त गरेपछि सुखी भइएला, तर भएनौ। किन? किनकि यो संसारमा सुख छैन, केवल सुखको छाया छ। छाया मैले तपाईँहरूलाई बताए, यो संसारमा सुख छैन। जुन सुख हामीलाई अनुभव हुन्छ त्यो

क्षणिक सुख सदा रहँदैन। आज केही नाफा भयो हामीलाई व्यापार गर्दा भोलि घाटा हुन सक्छ, सधैँ रहँदैन त्यो सुख। तमाम प्रकारले मैले सिद्ध गरे र फेरि बताए सुखको परिभाषा के हो, आनन्दको परिभाषा के हो। नाल्पे सुखम अस्ति भूमैव सुखम, छान्दोग्य उपनिषदको व्याख्या गर्दै बताए सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सधैँ रहोस् अनन्त कालसम्म, फेरि हामीबाट न खोसियोस् त्यो सुख। र प्रतिक्षण वर्धमानम, प्रतिक्षण वृद्धि हुँदै जाओस् त्यो हो सुख। तर संसारको सुख के छ, घटमान छ। हर प्रकारले मैले सिद्ध गरे कोही व्यक्ति रसबरी भनेपछि हुरुक्कै हुने होस् या लालमोन दिनुस लालमोन खाना, एक खाउन जेल मिठो भयो, दोस्रो दिनुस मिठो भयो, मिठो त उत्र कम भयो, कम सुख मिल्यो, तेस्रो अरू कम, चौथो पाँचौं दसौं बीसौं खाला बढी चाहिँ बढी, त्यसपछि अरू खाऊ त उसलाई पुग्यो पुग्यो पुग्यो पुग्यो, अरे खाऊ खाऊ, अरे पुग्यो अब त बान्त हुन लाग्यो। यानि कि त्यही चिजले दुःख दिन थाल्यो। यो संसारको वस्तु हो। तपाईँहरूको रात दिनको चिन्तन, विवाह गरेपछि पति प्राप्त भएपछि सुखी भइएला, दुई चार दिन लाग्यो छेडिक, त्यसपछि फेरि सबलाई अनुभव छ, पत्नी पाइएपछि सुखी भइएला, दुई चार दिन लाग्यो तर त्यसपछि, हर चीजमा यही हाल छ। त्यसैले संसारमा वास्तविक सुख छैन, मैले हर प्रकारले सिद्ध गरे यहाँ। तर हामी चाहन्छौ वास्तविक सुख, जानी नजानी वास्तविक सुख चाहन्छौ तर हामीलाई थाहा छैन। हामी हिँडिरहेछौ हिँडिरहेछौ, एकछिन बस्या छैनौ तर लक्ष्यमा पुगेनौ, घर पुगेनौ, यो हाल छ हाम्रो। हामी वास्तविक सुख चाहन्छौ तर वास्तविक सुख प्राप्ति भएन, अनादिकालदेखि यही हाल रह्यो। तर केहीले प्राप्त गरे, तुलसीदास, सूरदास, मीराबाई इत्यादिले, हामीले सकेनौ त्यो सुख प्राप्त गर्न। त हामी सबको लक्ष्य सुख हो र त्यो सुख संसारमा छैन। त त्यसो भए कहाँ छ त्यो सुख, त्यो बारेमा मैले तपाईँहरूलाई सम्झाएँ वेदद्वारा। त्यो सुख हो भगवान, आनन्दो ब्रह्मेति वेदानात्, भगवान नै आनन्द हो, भगवान नै सुख हो। त्यसैले वेद ठोकुवा गरेर भन्छ, वेद के हो, भगवान स्वयं। रसो वै सह रसवम हेवायम लब्ध्वानन्दी भवति, अर्थात भगवान आनन्द छ, आनन्दमय छ। त्यसैले भगवानलाई प्राप्त गरेर नै हामी सदाको लागि आनन्दमय सुखमय हुन्छौ। त्यसपछि दुःख हामीमा हावी हुन सक्दैन सदाको लागि, ठिक। तर अहिलेसम्म हामी किन सुखी भएनौ, हामीले भगवानलाई किन प्राप्त गर्न सकेनौ, त मैले बताए हामी भगवानलाई जान्दैनौ त्यसैले। तर यहाँ एक प्रश्न उठ्न सक्थ्यो भोलि तपाईँहरूको मनमा, मैले आफै उठाइदिए कि हामी भगवानलाई किन जान्दैनौ, हामी त भगवानलाई नजान्ने कहाँ, मान्दछौ एक स्टेप माथि छौ, मान्दछौ त्यसैले त हामी तमाम पूजा पाठ धूप धुवार गर्छौ, नजाने अब कसरी मान्यौ, त्यसैले हामी मान्दछौ, ढुङ्गालाई त मान्दछौ हामी। तपाईँहरूको यो दावा हुन सक्थ्यो, तपाईँहरू सबले स्वीकार गर्नुभयो हो हामी जान्दैनौ। हर प्रकारले सिद्ध गरे मैले कि तपाईँहरू मान्न त परे जाओस्, भगवानलाई एक रौ पनि जान्नु, हर प्रकारले सिद्ध गर्दै साथमा मैले वेद शास्त्रद्वारा पनि सिद्ध गरे। सवेत्ति वेद्यम न च तस्यास्ति वेत्ता, स्वयं भगवान भन्छ, भगवानलाई कसैले जान्न सक्दैन। वेद गीता रामायण भागवत सबद्वारा सिद्ध गरे मैले, बाइबल आदिद्वारा पनि सिद्ध गरे, भगवानलाई कसैले जान्न सक्दैन। त फेरि त भगवानलाई जान्न नसक्नुको कारण पनि मैले बताइदिए, पछि तपाईँलाई तै पनि जान्न सकिन्थ्यो कि भन्ने लाग्ला भनेर मैले त्यो पनि स्पष्ट गर्दै हिजो कि भगवानलाई जान्न नसक्नुको कारण वेदद्वारै सिद्ध गरे मैले। इन्द्रियभ्य पराहर्ता अर्थे व्यश्च परम मन इत्यादि वेद मन्त्रद्वारा, इन्द्रिय भन्दा माथि हाम्रो मन छ, मन भन्दा माथि हाम्रो बुद्धि छ, बुद्धि भन्दा माथि आत्मा छ, आत्मा भन्दा माथि माया छ, माया भन्दा माथि परमात्मा छ। जब हाम्रो इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौ जुन हाम्रो जान्ने साधनबाट भने
माया भन्दा पर रहेको भगवानलाई कसरी जान्न सक्छ? कमन सेन्सको कुरा हो, कसैले दावा गर्न सक्दैन कि भगवानलाई हामी जान्न सक्छौ। त इन्द्रिय मन बुद्धि तपाईँहरूको साधनको त्यहाँसम्म पहुँच छैन, प्रवेशै छैन। किन छैन? तमाम प्रकारले मैले सिद्ध गरे, भगवान दिव्य छ। दिव्यो यह मूर्त पुरुषः, मुण्डको उपनिषद 2:1-2, भगवान दिव्य छ। हामी माइक छौं, मायाको अन्डरमा छौं, त्यसैले हामी जान्दैनौ। भगवान प्रेरक छ, हामी प्रेरिय छौं। प्रेरियले आफ्नो प्रेरकलाई प्रेरिय बनाउन सक्दैन। यदि भगवानले शक्ति दिएर प्रेरणा नदिने हो भने हाम्रो इन्द्रिय इत्यादि काम गर्न सक्दैन नि। यी हात गोडा सब, हाम्रो शरीर मुर्दा हुन्छ, मुर्दा। त उसको शक्तिद्वारा हामी सञ्चालित छौं, हामीद्वारा ऊ सञ्चालित हुन सक्दैन, त्यसैले जान्दैनौ। भगवान प्रकाशक छ, हामी प्रकाश्य छौं, भगवानद्वारा हामी प्रकाशित हुन्छौ। भगवानलाई हामी प्रकाशित गर्न सक्दैनौ, जसरी यो बल्बद्वारा हामी प्रकाशित छौं। यदि यसको बेन स्विच अफ भयो भने हामी यो बल्बलाई प्रकाशित गर्न सक्दैनौ। त्यही प्रकारले भगवान धारक छ, धारक। हामी धार्यमान छौ, धार्यमानले आफ्नो धारकलाई धार्यमान बनाउन सक्दैन। अधिष्ठानम समस्तस्य जगतः, रुद्र हृदयोपनिषद्को 48 मन्त्र भन्छ, भगवानद्वारा यो समस्त जगतलाई धारण गरिएको छ। हेर्नुहोस्, कमन सेन्स लगाउनुहोस् कि हामी यो बिल्डिङमा छौ, यो सिटी हलले हामीलाई धारण गरेको छ। के तपाईँ हामी यो हललाई धारण गर्न सक्छौ? सक्दैन। त्यस्तै यो सिटी हल भगवान मान्नुहोस्, हामी यहाँ खडा छौ। त्यस कारण हामी आफ्नो आश्रय जुन छ त्यसलाई धारण गर्न सक्दैनौ, त भगवानलाई कसरी सक्छौ? भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौ। मैले बताए तीन हुन्छ, एक अज्ञ, यज्ञ, एक सर्वज्ञ। हामी अल्पज्ञ महापुरुषहरू जसले भगवानलाई जान्दछन् ती ज्ञ, भगवान सर्वज्ञ। सर्वज्ञको परिभाषा मैले बताए, अनन्त अनन्त लोकमा रहेका हरेक जीवात्माको हर क्षणको कर्म नोट गरेर फल दिन सक्ने पर्सनालिटी भगवान सर्वज्ञ। त्यसकारण हामी भगवानलाई जान्न सक्दैनौ। यी तमाम कारणहरू बताए मैले, र साथमा यो पनि बताइयो कि भगवानमा विरोधी धर्म लागू हुन्छ, विरोधी धर्म। त्यसका अनेक प्रकार मैले बताए, विरोधी धर्म रूपो सा वैश्वर्यात् पुरुषोत्तम ब्रह्म पुराण। भगवानमा विरोधी धर्म, विरोधी धर्म माने, विरोधी धर्म माने भगवान सर्वव्यापक छ। यो पर्खाल बाहिर पनि छ, भित्र पनि छ, सर्वत्र छ। हामी छैनौ, हामी यहाँ छौं त बाहिर छैनौ। भगवान बाहिर पनि छ, सर्वत्र छ। यो विरोधी धर्म, अजायमानो बहुधा विजायते मुद्गलोपनिषद् तेस्रो खण्डको 1 मन्त्र। अर्थात भगवानको अनन्त जन्म हुन्छ, भगवानको जन्म हुँदैन। दुवै चिज सत्य हो, यो भगवानमा लागू हुन्छ। त्यसैले कसरी थाहा पाउने कि जन्मिने वाला भगवान हो कि नजन्मिने वाला भगवान हो? विरोधी सिद्धान्त। भगवान अणु भन्दा अणु छ, सानो भन्दा सानो, ठूलो भन्दा ठूलो, न सानो छ न ठूलो छ। यी सब मैले हिजो तपाईँहरूलाई डिटेल्समा सम्झाए। भगवानको हात गोडा नाक मुख केही छैन। अपाणि पादो जवनो ग्रहिता पश्चात्य चक्षुः ससृणुत्य कर्णः सवेति वेत्यम् न च तस्यास्ति वेत्ता तमाहुरग्रम पुरुखम महान्तम् वेद वंश। भगवानको हात गोडा नाक कान आँखा केही छैन, तर यसले गर्नुपर्ने सब काम गर्छ। ब्रह्म वेद्योपनिषद्मा यो कमालको चीज बताइयो कि भगवानको कुनै इन्द्रिय छैन तर सब ग्रहण गर्छ। त्यसैको ठ्याक्कै अनुवाद, अनुवादकै सेम त्यही मन्त्रको रूपमा वेदमा छ, श्लोकको रूपमा गीता छ, 13:14 श्लोक। सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम, केही छैन तर सब चीज ग्रहण गर्छ।

0: नाना राम बाइन पनि यसको समर्थन गर्छ। भगवानको हात घोडा केही छैन तर सब चिज गर्छ। घोडा छैन दौडिन्छ, हात छैन समात्छ, कान छैन सुन्छ, नाक छैन सुँघ्छ, जिब्रो छैन रस्न लिन्छ रस लिन्छ। कुन चाहिँ हो भगवान? तमाम चिज छन्। अरे भगवानको बारेमा वेद प्रार्थना गर्दै स्तुति गर्दै भन्छ, सहस्र शिर पुरुख सहस्राक्ष सहस्र पात सभूमि गंग सर्वतस्पृत्वातिष्ठत दशां गुलम वेद भन्छ। श्वेतासुत उपनिषद के भन्छ? भगवानको हजार टाउका छन्, हजार हात छन्, हजार गोडा छन्। बताउनुहोस्, अघि वेद मन्त्र भन्दै थियो एउटा पनि छैन, अहिले भन्छ हजार छ। त त्यो हजार टाउके चाहिँ भगवान हो कि सिङ्गल टाउके हो कि टाउके नभए? कुन चाहिँ हो भगवान? त्यसैले कोही जान्न सक्दैन। फेरि अर्को आश्चर्य हेर्नुहोस्, भगवान के हो, कहाँ छ? सर्वव्यापक छ। कुनै यस्तो स्थान छैन जहाँ भगवान नहोस्। वेद भन्छ, ईशावास्यमिदग्वम सर्वम यत्किञ्च जगत्यान जगत। ईशावास्य उपनिषदको पहिलो मन्त्र, भगवान सब ठाउँमा छ, एक कण पनि बाँकी छैन जहाँ भगवान नहोस्। त फेरि किन देखिँदैन भगवान? भए त देख्नु पर्ने, तपाईँ हामी त देखिरहेछौ, त खोइ किन अनुभवमा आउँदैन भगवान? भए पुरुख ए वेदग्वम यद्भूतम यच्च भाव्यम उतामृतत्व एषानो यदन्येनातिरोहति। वेद भन्छ सर्वत्र भगवान छ, कहीँ खाली ठाउँ छैन। त खोइ भगवान किन अनुभव हुँदैन हामीलाई? संत महात्मा महापुरुषहरूलाई मात्र किन अनुभव हुन्छ? विरोधी सिद्धान्तको कारण। यहाँसम्म कि व्यापकको कुरै छोडिदिनुहोस्, भगवान हृदयमा छ। वेद भन्छ यह आत्मनितिष्ठति, यही छ आत्मा र परमात्मा। तै पनि अनुभव हुँदैन, किन? विरोधी सिद्धान्त लागू छ। ईश्वर सर्वभूतानाम हृदय अर्जुन तिष्ठति। पढ्नुहोस् गीता 18 अध्यायको 61 श्लोक। अर्जुन, म ईश्वर हरेकको हृदयमा छु त भए खै त? हामीलाई त अनुभव भएन, कहाँ छौ तिमी?
1: सुपर्ण बेतौ सदृशौ सखायौ यदृत

0: भूयान।
1: भागवत 11 स्कंद को 11 अध्याय को 6 श्लोक पढ़्नुस्। भागवत भन्छ भगवान हृदय में छ तर अनुभव में आउँदैन, विरोधी सिद्धांत भएर पनि आउँदैन। यो कमाल। फेरि वेद भन्छ भगवान एक छ, एकमेवा द्वितीयम् ब्रह्म, ब्रह्म एक छ। एको देवः सर्वभूतेषु गुणः सर्वव्यापी, एक छ भगवान। श्वेताश्वतर उपनिषद 6:11 एक छ भगवान। फेरि भन्छ वही न द्वासुपर्णा सयुजा सखाया होइन दुई छ दुई। वेद विरोधी सिद्धांत को अधिष्ठाता छ नि सब। मुण्डको उपनिषद तेस्रो मुण्डक को पहिलो खण्ड को पहिलो मंत्र एक है न दुई छ भगवान। त दुई छ भगवान होइन, कति छ? 3 छ। त्यही वेद भन्छ एतज् गेयम् नित्यमेवात्म संस्थम नातः परम वेदितव्यम् हि किञ्चित् भोक्ता भोग्यम प्रेरितारंच सर्वम प्रोक्तम त्रिविधम ब्रह्ममेता। 3 प्रकार को भगवान। श्वेताश्वतर उपनिषद 1:12 बताउनु सब। एक चाहिँ भगवान हो, दुई भगवान हो कि 3 भगवान हो? विरोधी धर्म अनेक छन्। मैले हर प्रकारले हिजो तपाईँहरूलाई डिटेल्समा सम्झाए, त्यसैले भगवान कोही जान्न सक्दैन। तर मैले अन्तिममा मैले नै बताथे प्रजापतिश्चरति गर्भे अन्त

जान्न सकिन्छ। यद्यपि हाम्रो साधनले जान्न सकिँदैन तथापि जान्न सकिन्छ। त आज तपाईँलाई बताउनु छ भगवानलाई कसरी जान्ने उपाय के हो। हेर्नुहोस्, भगवानलाई कसरी जान्न सकिन्छ, यद्यपि हामीलाई आगोको कोइला निकालेर अर्को ठाउँमा राख्नु छ तर हामी हातद्वारा निकाल्न सक्दैनौ। सक्छौ तर चिम्टा भए त निकाल्न सक्छौ नि, होइन? चिम्टा भए हामी सजिलै निकाल्न सक्छौ। त हामीसँग साधन स्रोत जे छ त्यसले सकिएन त अरू कुनै उपाय होला? त के उपाय होला? वेद बोल्छ, किनकि भगवानको बारेमा जान्नु छ त भगवानलाई सोध्नु पर्यो नि, अरूले त बताउन सक्दैन। त आउनुहोस् पुनः वेदमै।

0: तेन लभ्यस्तस्यैष आत्माभिविरुते तनुग्वं स्वाम। मुण्डकोपनिषद् तेस्रो मुण्डकको दोस्रो खण्डको तेस्रो मन्त्र भन्छ, ए तिमीहरू भगवान जान्न आछौ यहाँ, त भगवानलाई नायमात्मा प्रवचने न लभ्यो, प्रवचन सुनेर त्यो भगवान जानिँदैन वेद भन्छ। न मेधया, तिम्रो बुद्धिले पनि जान्न सकिँदैन। न बहुना श्रुतेन, बार बार सुन, लाख पार सुन प्रवचन प्राप्ति हुँदैन। बताउनु त फेरि कसरी प्राप्त हुन्छ त? वेद पुनः बताउँछ उपाय, यमे वैश्य विडुते तेन लभ्यस्तस्यैष आत्मा विवृणुते तनुग्वं स्वाम। यद्यपि भगवानलाई कोही जान्न सक्दैन, किनकि माइक जीवात्मासँग रहेको इन्द्रिय मन बुद्धिको त्यहाँ पहुँच छैन, तथापि भगवानलाई जान्न सकिन्छ यदि भगवानले स्वयं जनाइदिए भने। बस खतम। यानी कि भगवानले कृपा गरिदिए भने हामी भगवानलाई जान्न सक्छौ, अरु कुनै उपाय छैन। एक उपाय, अरु कुनै उपाय छैन। त हेर्नुहोस्, मैले बताइदिए तपाईँलाई उपाय, भगवानको कृपाद्वारा नै नै। अथापि ते देव पदाम्बुजद्वय प्रसादले सानुगृहीत एव हि जानामि तत्त्वं भगवन् महिम्नो न चान्य एकोऽपि चिरं विचिन्वन्। भागवत पनि यही कुरालाई समर्थन गर्छ वेदको। भागवत दशौं स्कन्दको चौधौं अध्यायको उन्तिसौं श्लोक, देव पदाम्बुजत द्वय प्रसाद ले सानुग्रह, उसको कृपा द्वारा नै नै नै, अरु कुनै उपाय छैन। अमृतत्वस्य तु नासास्ति वित्ते नेति, वेद वंश बृहदारण्यको उपनिषद चौथो अध्यायको पाँचौं ब्राह्मणको तेस्रो मन्त्र, तिमीसँग भएको धन जतिसुकै होस् तिमीसँग, तिमीले त्यो आनन्द त्यो सुख त्यो ब्रह्मलाई प्राप्त गर्न सक्दैनौ कुनै पनि साधनद्वारा, असम्भव। तिमीले यही बुझ्यौ नि, संसार बटुलेर थुपारेपछि म सुखी हुन्छु, असम्भव वेद भन्दैछ। कुनै उपाय छैन त्यहाँ। एक उपाय, कृपा कृपा कृपा।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35800 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 29 गते सोमबार, ईस्वी सम्वत सेप्टेम्बर 14 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिणी गोलार्धमा वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्रपद शुक्ल पक्षको तृतीय तिथि बिहानमा 7:21 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति दिनमा 4:42 त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। निष्कुम्बादि योगमा वर्म 23:36 बेलासम्म त्यसपछि ऐन्द्र योग लाग्नेछ। करोडमा बढी र अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मुद्गर योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिनमान 30 गते 49 पला अर्थात 12 घण्टा